0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको 6 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै सिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: यहाँहरू सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 27 गते बुधबार, जून 10 तारीक सन् 2026, नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको दशमी तिथि।
1: 18 वार्षिकोत्सवको अवसरमा कपिलवस्तुको रेडियो बुद्ध आवाजलाई शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रधानमन्त्री र विपक्षी दलको अडानका कारण सदन संचालनमा अवरोध, निर्माण शुरू नभएका आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिश, भारतको हरियाणामा बन्धक बनाइएका 16 नेपाली फर्किँदै।
1: दरबार हत्याकाण्डको अनुसन्धान अगाडि बढ़ाउने नवनियुक्त गृहमन्त्री गुरूङको निर्णय, एमालेभित्र चुनावी समीक्षा र पार्टी पुनर्गठनको बहस, संसारमा इभी गाड़ी नियन्त्रण प्रकरणमा अनुसन्धान नटुंगिँदै नियम अनुसार जाँच पास गरेको अर्थ मन्त्रालयको प्रस्तुति।
0: मनसून भित्रिन तमतयार, हिजोको तुलनामा आज धेरै स्थानमा पानी पर्ने, माथिल्लो काबेली जलविद्युत आयोजनाको सुरुङ छिचोलियो, बाल बालिकामा मोबाइलको लट छुटाउन अभिभावकको आनी बानी सुधार आवश्यक।
1: अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री बीच दूरी बढ़ने संकेत, इरानसँगको द्वन्द अन्त्य गर्ने समय आएको, अमेरिकी सभामुखको प्रतिक्रिया, आफ्नो क्षेत्र छोड्न इरानको चेतावनी।
0: र 19 वर्ष मुनिको महिला 2020 राष्ट्रिय क्रिकेटमा सुदूर पश्चिम पराजित, मधेश विजयी।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी,

0: करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: साझा खबरको सबैभन्दा शुरूमा मन्त्री परिषद विस्तार र दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय सम्बन्धी प्रसंग.
2: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त गृहमन्त्री सुदन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले हिजो राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै पदभार ग्रहण गर्नुभएको छ. प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 76 बमोजिम उहाँहरूलाई मन्त्री नियुक्त गर्नुभएको हो. समारोहमा उपराष्ट्रपति राम साईक प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायतको सहभागिता रहेको थियो. यसैबीच शपथ ग्रहणपछि सिंहदरबार स्थित सम्बन्धित मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै गृहमन्त्री सुदन गुरूङले दरबार हत्याकाण्डको पुनः छानबिन गरेपछि गर्ने सहितका चारवटा निर्णयहरू गर्नुभएको छ.
3: विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सूक्ष्म निगरानी गरी कार्यवाही गर्न सुरक्षा निकायमा सेन्सिटिभ इन्फर्मेशन भिजिलेन्स टीम SIVT गठन गर्ने, केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउने, हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई शीघ्र टुङ्गोमा पुर्याउन निर्देशन दिने, ब्यूरोमा रहेका जघन्य आर्थिक संगठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न प्रकृति अनुरूप विशिष्टीकृत समूह स्पेशलाइज्ड टीम गठन गर्ने.
2: यसैबीच गृहमन्त्री गुरूङले जिन्जी आन्दोलनका क्रममा भएका घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने विषयमा सिफारिश गर्न कार्यदल गठन गर्ने पनि निर्णय गर्नुभएको छ. कार्यदलले कानूनी तथा नीतिगत आधार अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ र सोही अनुसार थप निर्णय गरिने पनि बताइएको छ.
1: अब मौसम सम्बन्धी प्रसंग. यस वर्षको मनसून भित्रिने समय आउन अब 4 दिन मात्रै बाँकी छ. अघिल्लो वर्षदेखि मनसून भित्रिने समय केही दिन पर सर्दै जून 13 तारीकमा स्थानान्तरण भएको हो. त्यही अनुसार आउँदो एक साताभित्र मनसून भित्रिने वातावरण बन्न सक्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ. विभागका अनुसार भारतको केरलामा जून 4 तारीकमा मनसूनको न्यूनचापीय रेखा प्रवेश गरिसकेको छ. त्यहाँबाट नेपालको पूर्वी भेगसम्म आइपुग्न करिब 10 दिन लाग्न सक्छ. मौसमविद रोजन लामिछानेले बंगालको खाड़ीबाट अगाडि बढ़ेको मनसून केरलाबाट अगाडि बढ़ने क्रममा रहेको बताउनुभयो. शुरूआतमा पूर्वको थोरै भूभागमा मनसून फैलिने सम्भावना रहेको उहाँको भनाई छ. मनसूनको नेपाल आगमनबारे यतिखेर मौसमविदहरूको टीमले एक मिनट पनि नछाडी अध्ययन गरिरहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ. मौसमविद लामिछानेले केही दिनदेखि लगातार आफूहरू सामूहिक तथा अन्तर्राष्ट्रिय छलफल गरिरहेको जानकारी दिनुभयो. कसरी आउँछ र कतिको प्रभाव नेपालमा देखिन्छ भन्ने बारेमा नियालिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. हरेक वर्ष वसन्त ऋतुपछि वर्षा ऋतु शुरू हुन्छ. यो ऋतुहरूको फेरबदलका क्रममा जमीन र समुद्रको सतह दुवैतिर हावाको दबाव बढ़न सक्छ. मौसमविद संजीव अधिकारीले गर्मीको समयमा समुद्रबाट जमीनतिर पानीको कण सहितको हावा बहने भएका कारण जाडोको समयमा जमीनको तातो हावा समुद्रतिर जान्छ. यही समग्र प्रक्रियालाई नै मनसून भनिन्छ. मनसून भित्रिने भनेको चाहिँ पानीका कण सहितको जल वाष्पयुक्त हावा जमीनतिर बहनु हो. नेपालमा वर्षभरिमा पर्ने वर्षाको 80% वर्षा मनसूनकै समयमा हुन्छ. नेपालमा आउने मनसूनी हावाको सिर्जना शुरूआतमा पृथ्वीको दक्षिणी गोलार्ध स्थित दक्षिणी अफ्रिकी मुलुक माडागस्कर आसपासमा हुन्छ. त्यहाँको वातावरणीय परिवर्तनसँगै बंगालको खाड़ीमा पनि मनसूनी वायुको दबाव बढ़न सक्छ. विश्व मौसम संगठन र क्षेत्रीय मनसून फोरमले यस वर्षको मनसूनमा कम वर्षा हुने अनुमान एक महिना अघि नै गरिसकेको छ. मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोको तुलनामा आज देशका विभिन्न स्थानमा तुलनात्मक रूपमा बढ़ी पानी पर्ने पूर्वानुमान गरिएको छ.
2: प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिलाई लिएर मंगलबार पनि संघीय संसदका दुवै सदनहरू अवरूद्ध भएका छन्। विपक्षी दलको अवरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नगर स्थगित गरिएको थियो। यससँगै बजेटमाथिको छलफल तथा बजेट आश्रित विधेयकहरूलाई अघि बढ़न सकिरहेको छैन। प्रधानमन्त्री शाहले जेठ 17 गते सांसदहरूको प्रश्नको जवाब दिने क्रममा नेपालले पनि भारतका केही स्थानमा भूमि अतिक्रमण गरेको हुन सक्ने भन्ने आश्रयको अभिव्यक्ति दिनुभएको थियो। उक्त अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षीय कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी तथा राप्रपाले निरन्तर सदन अवरोध गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्रीले आफ्नो भनाई सच्याउँदै सदनमै माफी माग्नुपर्ने माग समेत गरेका छन्। हिजोको प्रतिनिधि सभा बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्ट पार्ने प्रयास गर्नुभएको थियो, तर विपक्षी दलहरूले प्रधानमन्त्रीकै अभिव्यक्ति भएकाले स्पष्टीकरण पनि प्रधानमन्त्रीले नै दिनुपर्ने अडान लिएपछि उहाँको जवाब प्रतिक्रिया अघि बढ़न सकेन। हिजोको प्रतिनिधि सभामा परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा स्पष्ट पार्न समय माग गर्नुभएको थियो, तर विपक्षी दलहरूले प्रधानमन्त्रीले बोलेको अभिव्यक्ति प्रधानमन्त्रीले नै स्पष्ट पार्नुपर्ने अडान लिएपछि परराष्ट्रमन्त्री खनालले जवाब दिन पाउनु भएको थिएन। यसअघि राष्ट्रपा सभापति रवि लामिछानेले को पहलमा भएको सर्वदलीय छलफलमा विकल्प स्वरूप परराष्ट्र मन्त्री मार्फत स्पष्टीकरण दिने विकल्प दिएको थियो। सोही अनुसार प्रधानमन्त्री शाहले मन्त्री खनाललाई स्पष्ट पार्न पठाउनु भएको थियो, तर विपक्षीको अडान यथावत रहेपछि सभामुखले बैठक आज बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभएको छ। यसैबीच बैठकका क्रममा विपक्षी दलहरूले मौन धारण गर्दै अनौठो विरोध प्रदर्शन गरेका थिए। प्रधानमन्त्रीको अभिव्यक्तिले देशको सीमा रक्षाका लागि लड़ेका शहीदहरूको आत्मसम्मानमा चोट पुगेको भन्दै कांग्रेस सचेतकले फलोरबाटै मौन धारण शुरू भएको घोषणा गर्नुभएको थियो। उहाँले सभामुख र सत्तापक्षी अलमलमा पर्नुभयो। त्यसपछि एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले पनि समर्थन जनाउनु भएको थियो। त्यस्तै हिजोको दिउँसो कांग्रेस संसदीय दलको कार्यालयमा बसेको एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा सहितको बैठकले विवादित बयान प्रधानमन्त्रीले सदनबाट सच्याउँदै माफी माग्नुपर्ने अडान राख्ने निर्णय समेत गरेको थियो।
1: अर्थतन्त्रको बाह्य क्षेत्र कृतिमानी उचाइमा पुगेको छ। राष्ट्र बैंक आगामी मौद्रिक नीतिको तयारीमा जुटिरहेको बेला चालू आर्थिक वर्ष 2082-83 10 महिना अर्थात वैशाख मसान्तसम्म यो देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक भएको छ। तथ्याङ्क अनुसार बाह्य क्षेत्रको अघिका सुविधा कायमै अधिक सुविधा कायमै छ, तर सुस्त बजार मागले पनि निरन्तरता पाएको छ। राष्ट्र बैंकको तथ्याङ्कले बैंकमा वैशाख थुप्रिएर ब्याजदर निकै सस्तो हुँदा पनि बजारमा ऋणको माग बढ़न नसकेको देखिन्छ। भान्साको महँगी गत वर्षको तुलनामा केही बढ़ेको छ। आगामी मौद्रिक नीतिमा यही सस्तो ब्याजदरको उपयोग गरेर बजार चलायमान बनाउने र महँगी नियन्त्रण गर्ने दोहोरो चुनौती राष्ट्र बैंकले सामना गर्नुपर्ने विज्ञहरूले बताउने गरेका छन्। चालू आर्थिक वर्षको 10 महिनामा महँगी केही नियन्त्रणमा देखिए पनि गत वर्षको तुलनामा वैशाखमा बजार मूल्य बढ़ेको छ। 2083 वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता महँगी 5.04% पुगेको छ। गत वर्षको वैशाखमा यो दर 2.77% मात्रै थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी 4.63% अर्थात गत वर्ष 1.52% थियो र गैर खाद्य तथा सेवा समूहको महँगी 5.26% छ। गत वर्ष 3.45% थियो। फलफूलको मूल्य सबैभन्दा बढ़ी 18.60% बढ़ेको पाइएको छ। रेमिट्यान्स आमदानीमा उल्लेख्य वृद्धि भएको देखिन्छ। चालू आर्थिक वर्षको 10 महिनामा रेमिट्यान्स 41.2% बढ़ेर 19,16,20,90 करोड़ रूपियाँ पुगेको छ। गत वर्षको यसै अवधिमा रेमिट्यान्स जम्मा 13.3% मात्र बढ़ेको थियो। विदेशी सामान आयात गर्न र अन्तर्राष्ट्रिय भुक्तानीका लागि चाहिने विदेशी मुद्राको संचेती डलरको ढुकुटी अहिले अत्यन्तै बलियो स्थितिमा देखिएको छ। देशसँग कुल 37,04,55 करोड़ रूपियाँ बराबरको विदेशी विनिमय संचेती रहेको देखिन्छ। त्यसै गरी अमेरिकी डलरमा यो 24,19 करोड़ डलर हुन आउने गरेको छ। यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको सचिवालयले पछिल्ला दिनमा विवादमा तानिएको आर्थिक विधेयक सच्याएर करका दर हेरफेर गरिएको तथा बजेट अघि सूचना चुहाएर विद्युतीय गाडीको भन्सार जाँचपासमा कर छली गरेको विषयमा प्रष्टीकरण दिएको छ। हिजो संसदमा यही विषयलाई लिएर अर्थमन्त्री वाग्लेको राजीनामा समेत केही सांसदहरूले मागेका थिए। अर्थमन्त्रीको निवेदनमा त्रुटि सच्याइएको तथा स्पष्ट पारिएका विषयवस्तुहरू मुदागत रूपमा उल्लेख गरिएको र संसद सचिवालयले सच्याइएका पृष्ठहरू विधेयकमै समावेश गरेर सांसदहरूलाई वितरण गरेको जानकारी मन्त्रालयलाई दिइएको बताइएको छ। विधेयकबाट 19 पृष्ठ गायब भएको भनिएको विषयमा भने टेबल तथा पृष्ठ सजावट मिलाउँदा पृष्ठ संख्या घटेको भन्दै संसदलाई जानकारी नगराई कुनै शब्द परिवर्तन नगरिएको पनि दावी गरिएको छ। संसदमा पेश भइसकेको विधेयकमा भाषिक त्रुटि वा अस्पष्टता देखिए अर्थमन्त्रीले संशोधन निवेदन दर्ता गराउन सक्ने व्यवस्था रहेको र विगतमा पनि यस्तै अभ्यास हुँदै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बालबालिकालाई मोबाइलको लतबाट मुक्त गर्न अभिभावकको भूमिका महत्वपूर्ण।
4: होमवर्क गरिसकेपछि पनि अनि त्यसपछि आफ्ना घटेका घटना जस्तै खुसियाली उजन हुँदाखेरिको छेड मेरो आफ्नो उपाय चाहिँ मोबाइलबाट टाढा राख्नलाई यही उपायहरू चाहिँ गरेको छु।
1: निर्माण शुरू नभएका आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिश। भारतको हरियाणामा बन्धक बनाइएका 16 नेपाली फर्किँदै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
7: बिस्तारा कुरिरहेका छन् जसले पिँढी आँगन कुरिरहेका छन् ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठूलो न्याय हुन सक्छ।
8: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
7: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
9: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो मेरो विधेयक होइन।
6: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
5: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
6: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको भित्री पृष्ठमा एक महिनामा 1313 बचतकर्ताको रकम फिर्ता शीर्षकमा खबर प्रकाशित छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 1313 साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। समितिले एक महिनादेखि साना बचतकर्ताको रकम फिर्ता कार्यलाई तीव्रता दिएको छ। समितिले हिजो मात्रै समस्याग्रस्त घोषणा भएको शिव शिखर बहुद्देशी सहकारीका थप 216 जना बचतकर्ताको रकम फिर्ता गरेको हो। त्यस्तै भारतको हरियाणामा बन्धक बनाइएका 16 नेपाली फर्किँदै शीर्षकमा अर्को खबर छ। भारतको हरियाणा राज्यस्थित एक पोल्ट्री फार्ममा बन्धक जस्तै अवस्थामा राखिएका 16 जना नेपालीको उद्धार गरिएको छ। महोत्तरीको बर्दीवास मुसहर बस्तीका उनीहरूलाई आफन्त इण्डिया फाउण्डेशनको सहयोगमा उद्धार गरी नेपाल ल्याउन लागि हो। उनीहरूलाई उद्धारपछि दिल्लीस्थित नेपाली दूतावासबाट सबै आवश्यकता कानूनी प्रक्रिया पूरा गरी नेपाल ल्याउन लागि छ। त्यस्तै एमालेमा चुनावी समीक्षा र पार्टी पुनर्गठनको बहस साथै प्रदेशबाट सुझाव संकलन गरिदै शीर्षकमा अर्को खबर छ। एमाले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका विषयमा देशैभरि कार्यकर्ताबाट सुझाव लिने गरी

0: लेख्नु भएको खबर पनि छापिएको छ। आरोहीले क्याम्प दुई भन्दा माथिबाट कम्तीमा 2 किलो फोहोर बोकेर ल्याउनु पर्ने नियम अनुसार निगरानीका लागि यस वर्षदेखि माउन्टेन रेन्जर परिचालन गरिएको छ। संगम प्रसाईले काठमाण्डुबाट लेख्नु भएको यो खबर हो। नागरिक दैनिकमा दर्ता नवीकरण विनय शैक्षिक परामर्श शीर्षकमा खबर छापिएको छ। रूबी रौनियारले लेख्नु भएको हो, नेपालबाट उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या बढ़ेसँगै शैक्षिक परामर्श व्यवसाय पनि विस्तार भएको छ। तर शैक्षिक परामर्श दिने उद्देश्यले खोलिएका संस्थाको लगानी सुरक्षा, सेवा गुणस्तर लगायतका विषयमा नियमन हुन नसक्दा अनेक प्रश्नहरू पनि उब्जिएका छन्। पति पत्नी सम्बन्ध किन हत्यासम्म शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको खबर छ। पछिल्ला 2 वर्षमा पतिबाट 137 र पत्नीबाट 23 जनाको मृत्यु भएको उल्लेख गरिएको छ। दैनिक उपभोग्य वस्तु लगायत 25 वटा सेवा क्षेत्रमा हड़ताल गर्न नपाइने बारेको खबर पनि छापिएको छ। सरकारले मंगलबार हिजो राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न 25 क्षेत्रमा आम हड़ताल गर्न नपाउने व्यवस्था गरेको हो। आवश्यक सेवा संचालन ऐन 2014 दफा 3 उपदफा 1 दिएको अधिकार प्रयोग गरी त्यही क्षेत्रमा हड़ताल निषेध गरिएको राजपत्रमा उल्लेख छ। सरकारले हड़ताल निषेध गरेका क्षेत्रमा तार वा टेलिफोन सेवा, जल स्थल वा हवाई मार्ग, प्रिन्ट वा सरकारी छापाखाना, संचार सेवा छन्। त्यसै गरी खानेपानी, पेट्रोलियम पदार्थ, अस्पताल, औषधि, फोहोर मैला, बैंक, बीमा, विद्युत, दैनिक उपभोग्य वस्तु, राहदानी लगायतका क्षेत्रमा पनि सरकारले हड़ताल गर्न निषेध गरेको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ, जहाँ आज प्रतिनिधि सभाको बैठक बस्दै विपक्षीले विरोध गरे पनि सभामुखले सदनको कार्यवाही अघि बढ़ाउने तयारी शीर्षकमा उल्लेख गरिएको छ। बर्खामा रातभर निदाउँदैनन् सिमसाराका 16 परिवार शीर्षकमा भीम चापागाईले सिमसारा इलामबाट लेख्नु भएको खबर पनि छापिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा अर्ग्यानिक प्रदेश बनाउने योजना 8 वर्ष बित्यो कार्यान्वयनमै अलमल शीर्षकमा रजनी योगीले सुर्खेतबाट लेख्नु भएको खबर छ। तरकारीका 126 नमूनामा उपभोग गर्न नहुने विषादी शीर्षकमा काठमाण्डुको खबर पनि छ। केन्द्रीय कृषि प्रयोगशालाले 25,090 तरकारी नमूना परीक्षण गर्दा 126 वटामा उपभोग गर्न नहुने विषादी प्रयोग गरेको पाइएको हो। अर्को खबर छापिएको छ, वर्षासँगै बीपी राजमार्गमा सवारी साधन होल्ड शीर्षकमा करिब 20 महिनादेखि बीपी राजमार्गमा सञ्चालन हुने सवारी साधन सञ्चालनमा रोक लगाउने तथा सवारी होल्ड गर्ने अभ्यास गरिँदै आएको छ। 2081 असोज 10-12 गतेको रोशी खोलामा आएको बाढ़ीले बीपी राजमार्गको भकुण्डेदेखि नेपालथोकसम्मको 29 किलोमिटर सड़क बाढ़ीले क्षति गरेपछि दर्जनौ पटक सवारी सञ्चालनमा रोक लगाउनका साथै सवारी होल्ड गरिँदै आइएको उल्लेख गरिएको छ। प्लास्टिकमा प्याकेजिङ प्रचलनले रोगको जोखिम शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर छापिएको छ। दर्ता नभई खाद्य वस्तु उत्पादन गरेर कम गुणस्तरको प्लास्टिकमा खाद्य वस्तुको प्याकिङमा ठूलो समस्या देखिएको पनि उल्लेख गरिएको छ। अर्को खबर माथिल्लो काबेलीको सुरुङ छिचोलिएको बारेमा खबर छापिएको छ। चन्द्र पन्दाकले ताप्लेजुङबाट लेख्नु भएको हो। ताप्लेजुङ स्थित निर्माणाधीन माथिल्लो काबेली जलविद्युत आयोजनाको सुरुङ छिचोलिएको छ। जिल्लाको श्रीजंघा र सिदिङ्गवा गाउँपालिकाको सीमाना भई बग्ने काबेली खोलाबाट 28.1 मेगावाट उत्पादन गर्न लागि जलविद्युत आयोजनाको सुरुङ आइतबार सिचोलिएको हो।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु बीचको दूरी बढ़ने संकेत देखिएको छ। दुई बीचको अपेक्षा विपरीत क्षेत्रीय अवस्था थप जटिल बन्दै गएको विश्लेषण भइरहँदा दूरी बढ़ने आशंका गरिएको हो। विश्लेषकहरूका अनुसार मध्यपूर्व अहिले पुनः संचित भइरहेको भए पनि यो ट्रम्प र नेतन्याहुले अपेक्षा गरेको दिशामा भने देखिएको छैन। ट्रम्प र नेतन्याहुले इरानी शासनलाई कमजोर ठानेको भए पनि इरान अपेक्षा भन्दा बलियो रूपमा उभिएको बताइएको छ। उहाँहरूको रणनीतिक मूल्यांकन गलत साबित भएको र त्यसबाट परिणाममाथिको नियन्त्रण समेत कमजोर बन्दै गएको प्रति अन्तर्राष्ट्रिय संचार माध्यमले विश्लेषण गरेका छन्। अमेरिकी प्रतिनिधि सभाका सभामुख माइकल जोनसनले इरानसँगको द्वन्द अन्त्य गर्ने समय आएको बताउनु भएको छ। उहाँले इरानको अनुचित आक्रमक को जवाब स्वरूप आक्रमण भइरहेको समेत बताउनु भएको हो। यो अभिव्यक्तिले अमेरिकी प्रशासनले इरान विरूद्धको सैनिक कार्यवाहीलाई योजनाबद्ध र उच्च राजनैतिक तहबाट अनुमोदित निर्णयका रूपमा प्रस्तुत गरिरहेको छ भन्ने देखाएको छ। साथै यसले मध्यपूर्वमा तनाव थप बढ़न सक्ने संकेत समेत गरिएको छ। र इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकी आक्रमणको निन्दा गर्नुभएको छ। सामाजिक सञ्जालमा उहाँले अमेरिकालाई

0: सुरक्षित गर्दै शक्तिशाली सशस्त्र सेनाले कुनै पनि आक्रमण वा धम्कीलाई जवाफविहीन नछोड्ने बताउनु भएको हो। उहाँले सुरक्षित आफ्नो क्षेत्र छोड्न चेतावनी समेत दिनुभएको छ। यो अभिव्यक्तिलाई अमेरिका र यसका क्षेत्रीय सैन्य उपस्थिति विरूद्धको प्रत्यक्ष चेतावनीको रूपमा पनि विश्लेषण गरिएको छ।
1: साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद एसिया छनौटको च्याम्पियन बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली हिजो स्वदेश फर्किएको छ। ट्रफी सहित फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संज्ञानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गर्नुभयो। सिंगापुरमा सोमबार सम्पन्न एसिया छनौटमा नेपाल अपराजित हुँदै च्याम्पियन बनेको थियो। मध्य प्रदेशले वीरेन्द्रनगरमा भइरहेको 19 वर्ष मुनिको महिला 2020 राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ। लगातार तीन खेल जितेको सुदूरपश्चिमको विजय यात्रामा भने गण्डकीले पूर्ण विराम लगाएको छ। घरेलु टोली कर्णालीले लगातार तेस्रो हार बेहोरेको छ। बीसौं एसियाली खेलकुदका लागि क्रान्तिको खेलाड़ी छनौट गरिएको छ। आगामी सेप्टेम्बरमा जापानको आइची नागोयामा हुने एसियाडका लागि हिजो राष्ट्रिय क्रान्ति टोलीको छनौट गरिएको हो। राउण्ड रोबिनका आधारमा भएको खेलबाट खेलाड़ी छनौट गरिएको नेपाल कराते महासंघले जानकारी दिएको छ। र तेस्रो एसियन ई लर्निङ जय कुमार नाथ शाह स्मृति 16 वर्ष मुनिको अन्तर स्कूल क्रिकेट प्रतियोगिताको नेपाल पुलिस स्कूल र डीएबी बीचको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ।
0: किशोर किशोरीलाई मोबाइलको निर्भरताबाट कसरी छुटाउने? रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: साझा खबरमा अब मोबाइलको लतले पार्ने प्रभाव। अन्तर्राष्ट्रिय अध्ययनहरूका अनुसार धेरै बालबालिका दैनिक रूपमा 3-5 घण्टासम्म मोबाइल, ट्याब्लेट वा अन्य डिजिटल उपकरणमा समय बिताइरहेका छन्। बालबालिकालाई मोबाइल लगायतका उपकरणको लतबाट छुटाउन अभिभावकले के गर्ने?
5: धनगढ़ीकी अनु रोकाईका दुई सन्तान छन्। 9 वर्षीय छोरा र 14 वर्षकी छोरी। दुवैजनाले अत्याधिक मोबाइल हेर्ने गरेकाले रोकाईलाई चिन्ता बढ़ेको थियो। तर अहिले पनि उहाँले मोबाइलमा के हेर्छन्, कस्तो विषय हेर्छन् भनी निगरानी बढ़ाएपछि उनीहरूले शैक्षिक सामग्री, ज्ञानमूलक भिडियो हेर्ने गरेका छन्।
6: पढ़ाएका कुराहरू पनि हेर्छन्। आजभोलिका बच्चाहरू अलिअलि त हेर्छन्, अब धेरै त चलाउँदैन।
5: धनगढ़ीकै जुनु रावलका 14 वर्षका छोरा केही समय अघिसम्म हरेक समय मोबाइल चलाउँथे, तर अहिले पनि उहाँको मोबाइल हेर्ने तालिका परिवर्तन भएको छ। विभिन्न सृजनात्मक गतिविधिमा संलग्न गराउने गर्नुहुन्छ।
6: खाना खाइसकेपछि पनि बच्चाहरू केही अब आफ्नो होमवर्क सबक गरिसकेपछि पनि अनि त्यसपछि आफ्ना घटेका घटना जस्तै खुसियाली, उजन हुँदाखेरिको छेड, मेरो आफ्नो उपाय चाहिँ मोबाइलबाट टाढा राख्नलाई यही उपायहरू चाहिँ गरेको छु।
5: मोबाइलको प्रभाव बालबालिकामा मात्र सीमित छैन, किशोर किशोरी र युवाहरूमा समेत यसको निर्भरता बढ्दो छ। सिन्धुपाल्चोकी पार्वती भण्डारी आफू पनि केही समय अघि मोबाइलको अत्याधिक प्रयोगमा निर्भर रहेको अनुभव सुनाउनुहुन्छ। तर अहिले भने पुस्तक पढ्ने, पत्र पत्रिका अध्ययन गर्ने र साथीभाइसँग समय बिताउने बानीले मोबाइल प्रयोग घटाउन मदत गरेको उहाँ बताउनुहुन्छ।
7: मोबाइलमै मात्र व्यस्त हुन थालेपछि चाहिँ मैले मेरो साथीभाइहरू आफन्तहरूलाई पनि बिर्सिन थाले। बुक अनि त्यसपछि पत्र पत्रिका नोभेलहरू पढ्न थालिसकेपछि चाहिँ मोबाइलबाट चाहिँ मेरो बानीहरू हट्दै गएको हो।
5: मोबाइलका नकारात्मक पक्ष मात्र छैनन्, यसको सही प्रयोगले ज्ञान र सूचना प्राप्तिको अवसर पनि बढ़ाएको छ। मोरङका तेजन खड्का बालबालिकाले मोबाइल मार्फत देश विदेशका घटनाक्रम बुझ्ने, नयाँ सिप सिक्ने तथा विभिन्न शैक्षिक सामग्रीबाट लाभ लिन सकिरहेका बताउनुहुन्छ।
8: भिडियो बनाएर कन्टेन्ट क्रिएटर बनेर होइन त्यो जितिरहेका पुरस्कारहरू पाएका आमदानीहरू गरेका हुन्छन्। देश विदेशका घटनाहरू अपडेट हुन्छन्।
5: विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 5 वर्ष भन्दा कम उमेरका बालबालिकाका लागि स्क्रिन समय समय सीमित गर्न सिफारिश गरेको छ। एक वर्ष भन्दा कम उमेरका बाल बालिकालाई स्क्रिन समय दिनु हुँदैन भने दुईदेखि चार वर्षका बाल बालिकाले दिनमा एक घण्टा भन्दा कम समय मात्र स्क्रिन प्रयोग गर्नुपर्छ। तर नेपालका बाल बालिकाले 8 घण्टासम्म मोबाइलमा स्क्रिन समय बिताइरहेका छन्। विशेषज्ञहरूका अनुसार समस्या मोबाइलमा होइन, यसको असन्तुलित प्रयोगमा छ। अत्याधिक स्क्रिन समयले बाल बालिकामा एकाग्रता घट्ने, पढाइमा असर पर्ने, आँखाको समस्या देखिने तथा सामाजिक व्यवहारमा परिवर्तन आउने जोखिम बढाउँछ। बाल बालिकालाई यस्तो लतबाट टाढा राख्न के गर्ने? चिकित्सा मनोविद डाक्टर पशुपति महत।
9: सेयर गर्ने मान्छेले बच्चाको अगाडि मोबाइल चलाउनु हुँदैन, मोबाइल चलाउने भए पनि उसको लागि

0: एसियाड छनौट च्याम्पियनशीप नेपाली क्रिकेट टोली स्वदेश फर्कियो।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब छबास शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, गृहमन्त्रीमा गुरूङको पुनरागमन भएको छ र केही समय अगाडि उहाँको बारेमा विभिन्न आलोचना टीका टिप्पणी भएपछि अध्ययन अनुसन्धानमा सघाउनको लागि भन्दै राजीनामा दिनुभएको थियो र उहाँको विषयको अध्ययनको वास्तविकता के हो भन्ने बारेमा जानकारी नदिई फेरि गृहमन्त्रीमा नियुक्त गरिएको भनेर कतिपयले आलोचना पनि गरिराखेका छन्।
2: एक सुबला पोलिक्लिनिक प्राली धादिङ डिसीमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरूङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेकजाँच,
2: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा,
3: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, युनि चिलाउने,
2: आल खस्ने समस्या भएमा,
3: डिम्बाशयमा भएको सिस्टको क्यान्सर, गुण भएको नभएको जाँच,
2: पाठे घरको मुखको क्यान्सरको जाँच,
3: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा,
2: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाई भएमा,
3: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
2: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
3: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: सुवर्ण अवसर सुवर्ण अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एस जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डी को समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 98-41-063-239। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
5: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
6: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
5: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
6: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
7: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
8: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
5: होइन ए बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
9: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
5: हा, तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलान श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
9: ए, अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउन त त्यसो भए।
10: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारी

0: गरगहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईले सोचे जस्तै पुराना गरगहनासँग नयाँ गरगहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार।
1: प्रोपाइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

रेडियो स्टेशन गहर्स का साथ ही इंटरनेट अनलाइन को www.radio.org मार्फत संसार भरेक साथ प्रसारण भइरहेको बिहान 6:45 बजे को खबर में ब्रेक को नमस्कार खबर को शुरू में मुख्य खबर आर्थिक वर्ष 2083-84 का संघीय सरकार धार्मिक स्थानीय तह का झंडे 5 अर्ब बजेट विनियोजन गंगा जमुना गांवपालिका का सहकर्ता तथा अगुवा कृषकों का 2 दिने क्षमता विभूति तालीम संचालन नालगुंगा सिस्ने खोला सुरंग मार्ग संघ को तेस्रो सातासम्म संचालन में आने चितवन मेडिकल कलेज में मस्तिष्क को नशा चिरफार नगरी शल्यक्रिया र 10 महीना में भित्र 19 खर्ब 16 अर्ब रेमिटेन्स विदेशी मुद्रा संचिति 37 खर्ब नाग्यो धादिङ जिल्लाका 13 स्थानीय तहले आर्थिक वर्ष 2083-84 लागि संघीय सरकारबाट 4,97,37,00,000 अनुदान पाउने भएका छन् जिल्ला स्तर 2 नगरपालिका र 11 गाउँपालिकाका लागि अर्थ मन्त्रालयले सो बजेट विनियोजन गरेको हो जिल्लाका स्थानीय तहहरूमध्ये बेनीघाट अरूराङ गाउँपालिकाले सबैभन्दा बढ़ी अनुदान प्राप्त गरेको छ बेनीघाट अरूराङका लागि कुल 48,81,00,000 रूपियाँ विनियोजन भएको छ यसैगरी सबैभन्दा कम बजेट प्राप्त गर्नेमा रुबीबाली गाउँपालिका रहेको छ जसका लागि 20,71,00,000 रूपियाँ विनियोजन गरिएको छ नीलकण्ठ नगरपालिकालाई 74,34,00,000 विनियोजन गरिएको छ नीलकण्ठले सामान्यकरण अनुदानतर्फ 21,39,00,000 सशर्त अनुदानतर्फ र 40,86,00,000 विशेष अनुदानतर्फ 1,50,00,000 र समपूरक अनुदानतर्फ 2,59,00,000 पाउनेछ धनिवेशी नगरपालिकालाई 38,08,00,000 विनियोजन गरिएको छ धनिवेशीले सामान्यकरण अनुदानतर्फ 14,24,00,000 सशर्त अनुदानतर्फ 20,86,00,000 विशेष अनुदानतर्फ 1,40,00,000 र समपूरक अनुदानतर्फ 1,58,00,000 पाउनेछ खनियावास गाउँपालिकालाई 25,02,00,000 विनियोजन गरिएको छ खनियावासले सामान्यकरण अनुदानतर्फ 9,19,00,000 सशर्त अनुदानतर्फ 12,18,00,000 विशेष अनुदानतर्फ 1,79,00,000 र समपूरक अनुदानतर्फ 1,86,00,000 पाउनेछ गंगा जमुना गाउँपालिकालाई 38,14,00,000 विनियोजन गरिएको छ गंगा जमुनाले सामान्यकरण अनुदानतर्फ 11,96,00,000 सशर्त अनुदानतर्फ 23,23,00,000 विशेष अनुदानतर्फ 1,00,00,000 र समपूरक अनुदानतर्फ 1,95,00,000 पाउनेछ गजरी गाउँपालिकालाई 36,62,00,000 विनियोजन गरिएको छ गजुरीले सामान्यकरण अनुदानतर्फ 13,96,00,000 सशर्त अनुदानतर्फ 20,71,00,000 विशेष अनुदानतर्फ 1,40,00,000 र समपूरक अनुदानतर्फ 55,00,000 पाउनेछ गल्छी गाउँपालिकालाई 32,44,00,000 विनियोजन गरिएको छ गल्छीले सामान्यकरण अनुदानतर्फ 13,58,00,000 र सशर्त अनुदानतर्फ 18,86,00,000 पाउनेछ ज्वालामुखी गाउँपालिकालाई 37,68,00,000 विनियोजन गरिएको छ ज्वालामुखीले सामान्यकरण अनुदानतर्फ 12,91,00,000 सशर्त अनुदानतर्फ 22,96,00,000 विशेष अनुदानतर्फ 1,31,00,000 र समपूरक अनुदानतर्फ 50,00,000 पाउनेछ त्रिपुरा सुन्दरी गाउँपालिकालाई 39,31,00,000 विनियोजन गरिएको छ त्रिपुरा सुन्दरीले सामान्यकरण अनुदानतर्फ 13,20,00,000 सशर्त अनुदानतर्फ 24,11,00,000 विशेष अनुदानतर्फ 45,00,000 र समपूरक अनुदानतर्फ 1,55,00,000 पाउनेछ थाक्रे गाउँपालिकालाई 31,64,00,000 विनियोजन गरिएको छ थाक्रेले सामान्यकरण अनुदानतर्फ 15,03,00,000 र सशर्त अनुदानतर्फ 23,90,00,000 पाउनेछ नेत्रावती डब्जुङ गाउँपालिकालाई 24,27,00,000 विनियोजन गरिएको छ नेत्रावती डब्जुङले सामान्यकरण अनुदानतर्फ 9,63,00,000 सशर्त अनुदानतर्फ 13,49,00,000 र समपूरक अनुदानतर्फ 26,00,000 पाउनेछ बेनीघाट अरूराङ गाउँपालिका

कथा अनुभव आदान प्रदान गरिएको थियो। सहभागीहरूले विभिन्न बालीमा सञ्चालन भएका पाठशालाका सफल अभ्यास सिकाई तथा चुनौतीहरूबारे समूहगत छलफल र प्रस्तुति गरेका थिए। साथै कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौतीहरूको पहिचान गरी तिनको समाधानका लागि अप्नाइएका उपायहरूबारे समेत विस्तृत छलफल गरिएको थियो। जलवायु कृषक पाठशाला निर्देशिकामा समेटिएका विषयवस्तु, यसको उद्देश्य, प्रयोग विधि तथा व्यवहारिक पक्षबारे विस्तृत प्राविधिक सत्र सञ्चालन गरिएको थियो। सहभागीहरूले निर्देशिकाको प्रभावकारी प्रयोगबाट कृषक समूहबाट समूहहरूमा सिकाई प्रक्रिया थप सुदृढ हुने धारणा व्यक्त गरेका थिए। जलवायु क्षान्सेल, कृषि अभ्यास, माटो स्वास्थ्य व्यवस्थापन, जल व्यवस्थापन, तरकारी तथा बारी उत्पादन प्रविधि, किरा तथा रोग व्यवस्थापन लगायतका विषयमा गाउँपालिकाको कृषि विकास शाखाका प्राविधिक गोकर्ण अधिकारीद्वारा प्राविधिक सत्र सञ्चालन गरिएको थियो। साथै स्थानीय सरकार तथा सेवा प्रदायक निकायहरूसँग समन्वय र सेवा पहुँच सुदृढीकरणका उपायहरूबारे पनि छलफल गरिएको थियो। प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अड्रियालले प्रभावकारी सहजीकरण, सिद्ध वयस्क सिकाई पद्धति तथा अगुवा कृषकहरूको भूमिका र जिम्मेवारी सम्बन्धी सत्र सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा जलवायु कृषक पाठशालाका असल अभ्यास, सफलताका कथाहरू, सिकाई तथा अभिलेख व्यवस्थापन सम्बन्धी जानकारी समेत प्रदान गरिएको थियो। तालिमको अन्तिम सत्रमा आगामी दिनमा जलवायु कृषक पाठशाला सञ्चालन सम्बन्धी कार्य योजना तयार गरी अन्तिम रूप दिइएको थियो। सहभागीहरूले सिकेका ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्दै समुदाय स्तरमा जलवायु थानशील कृषि अभ्यास प्रवर्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। समापन कार्यक्रममा वक्ताहरूले स्थानीय सरकार, समुदाय, अगुवा कृषक तथा विकास साझदार संस्थाहरूबीचको सहकार्यबाट कृषि उत्पादन वृद्धि, जीविकोपार्जन सुधार तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। उक्त कार्यक्रम उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना अन्तर्गत प्रयास नेपाल र आर्द्र नेपालको साझेदारीमा सञ्चालन गरिएको हो। परियोजनाले गंगा जमुना गाउँपालिकामा जलवायु परिवर्तनबाट प्रभावित समुदायहरूको खाद्य सुरक्षा, जीविकोपार्जन तथा उत्थानशील क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालको अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ। हाल सुरुङ मार्ग भएर आवतजावत गर्ने सवारी साधनसँग शुल्क उठाउने कम्पनीसँग सम्झौता भई तालिमसहित प्राविधिक काम भइरहेको उहाँले जानकारी दिनुभयो। सुरुङ मार्गभित्र उद्धार प्रयोजनका लागि के कस्ता काम गर्ने, आपतकालीन अवस्थामा के गर्ने तथा लाइट एवं भेन्टिलेसनको अवस्था के कस्तो छ भनेर टोल शुल्क उठाउने कम्पनीले आवश्यक तयारी गरिरहेको उहाँले बताउनुभयो। चौबिसै घण्टा सुरुङ सञ्चालनका लागि 150 जना कर्मचारी भर्ना गरिएको छ। ती कर्मचारीलाई सिफ्टका आधारमा परिचालन गरिनेछ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आयोजना प्रमुख नेपालले आयोजनाको कुल भौतिक प्रगति 99.5% र वित्तीय प्रगति 96% रहेको जानकारी दिनुभयो। सुरुङ मार्ग सञ्चालन तथा व्यवस्थापनका लागि आयोजना र सेवा प्रदायक युसिन एआरटी देवीबीच यसअघि औपचारिक सम्झौता भइसकेको छ। सेवा प्रदायक कम्पनीले आगामी 5 वर्षसम्म सुरुङ मार्ग सञ्चालन तथा मरमतको औपचारिक रूपमा जिम्मा पाएको हो। सुरुङ मार्गको सञ्चालन र मरमत सम्भारको जिम्मा पाएको सेवा प्रदायकले सिभिल संरचना, मेकानिकल, इलेक्ट्रिकल र सुरुङभित्रका सुरक्षा प्रणालीको नियमित रेखदेख र मरमत गर्नुपर्नेछ। आयोजनाको मुख्य सुरुङ मार्गको लम्बाई 2688 मिटर रहेको आयोजना कार्यालयले जनाएको छ। आपतकालीन सुरुङको लम्बाई 2557 मिटर रहेको आयोजना प्रमुख नेपालले जानकारी दिनुभएको छ। उहाँको अनुसार दैनिक 8000 सवारी साधन सुरुङ मार्ग भएर आवतजावत गर्ने अनुमान गरिएको छ। दैनिक 8000 सवारी साधन सुरुङ मार्ग भएर आवतजावत गरेमा वार्षिक 35 करोड़ बराबरको टोल शुल्क उठ्नेछ। वार्षिक 22 करोड़ रकम सेवा प्रदायकलाई उपलब्ध गराउनुपर्नेछ। त्यो भनेको 5 वर्षको लागि 1 अर्ब 10 करोड़ बराबर हो। शुल्क उठाउन विशेष प्राविधिक उपकरण जडान गरिएको छ। सो रकम सड़क बोर्ड नेपालको खातामा जम्मा हुनेछ। सेवा प्रदायकलाई भने सरकारले उपलब्ध गराउनेछ। चेतन मेडिकल कलेज सीएमसीमा 21 वर्षीय युवतीको मस्तिष्कमा फुटेको नसाको चिटफार नगरी शल्यक्रिया सम्पन्न भएको छ। चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस्तो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। अस्पतालका इन्टरनेशनल
रेडियोलॉजिस्ट डाक्टर विवेक कुमार शाह र कार्डियो भास्कुलर सर्जन प्राध्यापक डाक्टर अनिल आचार्य कोटोले शल्यक्रिया गरेको हो। डाक्टर शाहका अनुसार चितवनको इच्छाकामना गाउँपालिका केटी युवती खाना खान नसकेपछि तीन दिन अघि अस्पताल भर्ना भएकी थिइन्। परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नसा फुटेको एमआरआई र सीटी स्क्यानको परीक्षणले देखाएको थियो। कार्डियो भास्कुलर सर्जनले समेत शल्यक्रिया गरेर नसा फुटेको ठाउँमा पुग्न कठिन रहेको भन्दै डाक्टर शाहले चिरफार नगरी आधुनिक न्यूरो इन्टरभेन्सनल प्रविधिबाट नसा फुटेको ठाउँमा जाली राखेको बताउनुभयो। चालू आर्थिक वर्षको दश महिनामा 19 खर्ब 16 अर्ब रूपियाँ भन्दा धेरै रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार साउनदेखि वैशाखको अवधिमा 19 खर्ब 16 अर्ब 90 करोड़ रूपियाँ बराबरको रेमिट्यान्स भित्रिएको हो। दश महिनामा रेमिट्यान्स आप्रवाह गएको आर्थिक वर्षको यही अवधिको तुलनामा 41.2% बढ़ेको हो। राष्ट्र बैंक अनुसार वैशाखमा मात्रै कृतिमानी 2 खर्ब 57 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ। यसअघि एक महिनामा यति धेरै रेमिट्यान्स भित्रिएको थिएन। राष्ट्र बैंक अनुसार वैशाखसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह 33% बढ़ेर 13.26 अर्ब पुगेको छ। गएको वर्ष यसको आप्रवाह 10.6% बढ़ेको थियो। यस्तै दश महिनामा वैदेशिक रोजगारीको लागि 335,510 जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको संख्या 326,364 रहेको छ। अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या 405,610 र पुनर्श्रम स्वीकृति लिनेको संख्या 280,314 जना रहेको थियो। यस्तै दश महिनामा विदेशी मुद्रा संचिति 37 खर्ब रूपियाँ लागेको छ। गएको असार मसान्तसम्म 26 खर्ब 77 अर्ब 68 करोड़ बराबरको रहेको विदेशी मुद्रा संचिति 38.3% बढ़ेर चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म 37 खर्ब 4 अर्ब 55 करोड़ रूपियाँ पुगेको हो। अमेरिकी डलरमा विदेशी मुद्रा संचिति 24% बढ़ेर 24 खर्ब 19 करोड़ पुगेको छ। असारसम्म मसान्तसम्म विदेशी मुद्रा संचिति 19 अर्ब 50 करोड़ थियो। यस्तै दश महिनामा सुधान्तर स्थिति 8 खर्ब

हामी खबर कम्तीमा आएका छौं। अन्त्यमा मुख्य मुख्य खबर पुनः एकपटक। आर्थिक वर्ष 2083-84 को लागि संघीय सरकारबाट धार्मिक स्थानीय तहका लागि झन्डै 5 अर्ब बजेट विनियोजन। गंगा जमुना गाउँपालिकाका सहकर्ताहरू तथा अगुवा कृषकहरूको लागि 2 दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन। नागुङ्गा सिस्ने खोला सुरुङ मार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने। चितवन मेडिकल कलेजमा मस्तिष्कको नसा चिरफार नगरी शल्यक्रिया। 10 महिनामा भित्री 19 खर्ब 16 अर्ब रेमिट्यान्स। विदेशी मुद्रा सञ्चिति 37 खर्ब नाग्यो। यसका साथै अहिलेलाई खबर दिने बिहान 9 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म बेग बिदा हुन्छु। नमस्कार।

0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको 7 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: समुदायका लागि समुदायको आवाज
1: रेडियो धादिङ 106 मेगाहर्ज।
2: आजको कविता, आजको कविता,
3: आजको कविता, आजको कविता।
4: नमस्कार, म बुनु लामिछाने हिँडे सखी कविवर्ग भएतिर।

0: सुविधा को इंटरनेट तपाई को गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारी का लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-4245-888 सुविसु इंटरनेट
1: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङमेची शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छारसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ बेसी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 01-5-21-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
1: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्नी सेवा, बालरोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश। हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
0: खाना बनाउनु अघि,
1: खाना खानु अघि,
0: साना बालबालिकालाई खाना खुवाउनु अघि,
1: चर्पी गएर आएपछि,
0: फोहोर कुरा छोएपछि
1: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
0: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ।

0: California.
1: Extreme energy drink.
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धादिङमा शैक्षिक सत्र 2083-84 को लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नको लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
2: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48
3: अध्ययन अवधि 3 वर्ष 3 वर्षको जम्मा शुल्क रु 48,000 तीन किस्तामा तिर्न सकिने न्यूनतम योग्यता एसई एसएलसी मा न्यूनतम 1.6 जीपीए हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति एसई परीक्षाको प्रवेश पत्र पुनः शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म फारम शुल्क रु 1,000 नोट अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757 इन्जिनियर अजय कुमार यादव 98161010 नवीन काफले सूचना अधिकारी 98549-50039 रश्मिला दंगाल अधिकारी 98549-56

0: सेनेटरी सामान
1: अधिकारी सप्लायर्स,
0: बजर पेंट्स
1: अधिकारी सप्लायर्स,
0: धारा फिटिंग
1: अधिकारी सप्लायर्स,
0: टाइल मार्बल
1: अधिकारी सप्लायर्स।
2: ए दाई, के को नाराबाजी हो दाई?
3: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी।
2: के हो लौ न त हामीलाई नि भन्दिनु न।
3: ल सुन्नुस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
2: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागे।
3: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिक को ह्यान्ड पाइप पनि पाइन्छ है।
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 0105214038, मोबाइल नम्बर 9840946656।
5: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
6: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
7: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
7: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
8: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
9: सम्पर्क मोबाइल 9741031439।

0: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन। एउटा राम्रै घर बनाउँथे भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनुहुन्छ बाबु, घर बनाउँ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ बेसी धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0105236360, मोबाइल नम्बर 9841426383।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
5: सुन जस्तो चीज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र, भरपर्दो सुनचारी पसल भेटिएको
4: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलान श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
4: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छँदै छैन,
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ।
1: त्रिमूर्ति छँदै छैन,
0: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैड ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङबेसी मिलनटोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841603130 र 9813183107।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राज्यों सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: यस शुभला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्ड सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
1: थाइराइड रोग,
2: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
1: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
2: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ टिम, धादिङ बेसी, पुछार बजार, प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: झोक्राहरू बसिराख्नु भएको छ त के भयो?
4: जुन माइतीबाट ल्याएको भैँसी ब्याएपछि दुध खाउँला, घिउ बेचौँला भनेर कति सोचेको थिए। मर्यो बाबु, अझ त्यति मात्र हो।

0: बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन, दैवले पनि दिएन बाबु मलाई त।
1: दैवलाई सराप्दै बसेर मात्र हुन्न नि भाउजू, बेलैमा पशु बिमा गर्नु पर्थ्यो। यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त्यो भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरे पुग्छ। त्यसैले भाउजू, भैँसी त मर्यो, जे नहुनु पर्ने थियो क्षति तपाईँलाई भइ नै गयो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउन भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्।
0: बाबु कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
1: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ, उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छन्, सहयोग पनि गरिदिन्छन्।
2: सुरक्षित भविष्यका निम्ति पशुधन बीमा।
3: FAO नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन, सम्पर्क फोन नम्बर 01051367, 98140063239 र 98340403723। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 01052238 र 01052263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश। घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै थाना मुनि मानव डेन्टल होम छँदैछ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 98152937334।
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेशी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398, 9813713100।
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
0: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स, फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
0: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छारसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
0: हाम्रा अन्य सेवाहरू: बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
0: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
0: छालाका रोगहरू सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङबेसी, होटल जनजीविका अगाडि।
0: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-94-84।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्ट्री माइक्रोबियल रेसिस्टेन्ट AMR बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरुपयोग रोकौं, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौं, सचेत बनाऊ।

सुन्दी सु इन्टरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.sunisu.net.np वा सम्पर्क नम्बर 01 42 35 888 सुन्दी सु इन्टरनेट।

0: California Extreme Energy Drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज.

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ बिस्तृत पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: वे सुन न गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
6: त्रिमूर्ति छ नि छैन
5: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
6: त्रिमूर्ति छ नि छैन
5: या आफूलाई समस्या परिरहेको छ ऊ मजा गरेर बस्छ भने भन्नु छिरो
6: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल

0: अधिकारी
1: नाराबाजी हो दाई
2: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिदै हिँडेको बहिनी
1: के हो लौ न त हामीलाई नि भन्दिनु न
2: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाथपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
1: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
2: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
3: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 9840-39-46-56
4: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनसारी पसल जानै पर्छ है
5: सुन जस्तो चिज जा पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनसारी पसल भेटिएको
1: हे तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बेसीमा रहेको सलाम श्री अकलादेवी सुनसारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
5: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
6: हामी त लाग्यौँ श्री अकलादेवी सुनसारी पसलतिर अनि तपाईँ
7: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकलादेवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
3: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841-7179-70 र 9860-2226-60
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको 9 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

रेडियो धादिङ 100.1 मेगाहर्जका साथै इन्टरनेट अनलाइनको www.radiodhading.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बिहान 9 बजेको खबरमा म ब्रेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर। आर्थिक वर्ष 2083-84 लागि संघीय सरकारबाट धादिङका स्थानीय तहका लागि झण्डै 5 अर्ब बजेट विनियोजन। गंगा जमुना गाउँपालिकाका सहजकर्ताहरू तथा अगुवा कृषकहरूको लागि 2 दिने क्षमता विविध तालिम सञ्चालन। नागंगा सिस्ने खोला सुरुङ मार्ग साउनको 3रो सातासम्म सञ्चालनमा आउने। चितवन मेडिकल कलेजमा मस्तिष्कको नसा चिरफार नगरी शल्यक्रिया। र 10 महिनामा भित्री 19 खर्ब 16 अर्ब रेमिटेन्स, विदेशी मुद्रा संचित 37 खर्ब नाग्यो। धादिङ जिल्लाका 13 स्थानीय तहले आर्थिक वर्ष 2083-84 लागि संघीय सरकारबाट 4 अर्ब 97 करोड 37 लाख अनुदान पाउने भएका छन्। जिल्ला स्थित 2 नगरपालिका र 11 गाउँपालिकाका लागि अर्थ मन्त्रालयले सो बजेट विनियोजन गरेको हो। जिल्लाका स्थानीय तहहरूमध्ये बेनीघाट अरूराङ गाउँपालिकाले सबैभन्दा बढ़ी अनुदान प्राप्त गरेको छ। बेनीघाट अरूराङका लागि कुल 48 करोड़ 81 लाख रूपियाँ विनियोजन भएको छ। यसै गरी सबैभन्दा कम बजेट प्राप्त गर्नेमा रूबी भ्याली गाउँपालिका रहेको छ, जसका लागि 20 करोड़ 71 लाख रूपियाँ विनियोजन गरिएको छ। नीलकण्ठ नगरपालिकालाई 74 करोड़ 34 लाख विनियोजन गरिएको छ। नीलकण्ठले समानीकरण अनुदानतर्फ 21 करोड़ 39 लाख 70 अनुदानतर्फ र 48 करोड़ 86 लाख विशेष अनुदानतर्फ 1 करोड़ 50 लाख र सम्पूरक अनुदानतर्फ 2 करोड़ 59 लाख पाउनेछ। धुनीबेसी नगरपालिकालाई 38 करोड़ 8 लाख विनियोजन गरिएको छ। धुनीबेसीले समानीकरण अनुदानतर्फ 14 करोड़ 24 लाख, सशर्त अनुदानतर्फ 20 करोड़ 86 लाख, विशेष अनुदानतर्फ 1 करोड़ 40 लाख र सम्पूरक अनुदानतर्फ 1 करोड़ 58 लाख पाउनेछ। खनियावास गाउँपालिकालाई 25 करोड़ 2 लाख विनियोजन गरिएको छ। खनियावासले समानीकरण अनुदानतर्फ 9 करोड़ 19 लाख, सशर्त अनुदानतर्फ 12 करोड़ 18 लाख, विशेष अनुदानतर्फ 1 करोड़ 79 लाख र सम्पूरक अनुदानतर्फ 1 करोड़ 86 लाख पाउनेछ। गंगा जमुना गाउँपालिकालाई 38

14 लाख विनियोजन गरिएको छ। गंगा जमुनाले समानीकरण अनुदानतर्फ रू 11 करोड़ 96 लाख, सशर्त अनुदानतर्फ रू 23 करोड़ 23 लाख, विशेष अनुदानतर्फ रू 1 करोड़ र सम्मपूरक अनुदानतर्फ रू 1 करोड़ 95 लाख पाउनेछ। गजरी गाउँपालिकालाई रू 36 करोड़ 62 लाख विनियोजन गरिएको छ। गजुरीले समानीकरण अनुदानतर्फ रू 13 करोड़ 96 लाख, सशर्त अनुदानतर्फ रू 20 करोड़ 71 लाख, विशेष अनुदानतर्फ रू 1 करोड़ 40 लाख र सम्मपूरक अनुदानतर्फ रू 55 लाख पाउनेछ। गल्छी गाउँपालिकालाई रू 32 करोड़ 44 लाख विनियोजन गरिएको छ। गल्छीले समानीकरण अनुदानतर्फ रू 13 करोड़ 58 लाख र सशर्त अनुदानतर्फ रू 18 करोड़ 86 लाख पाउनेछ। ज्वालामुखी गाउँपालिकालाई रू 37 करोड़ 68 लाख विनियोजन गरिएको छ। ज्वालामुखीले समानीकरण अनुदानतर्फ रू 12 करोड़ 91 लाख, सशर्त अनुदानतर्फ रू 22 करोड़ 96 लाख, विशेष अनुदानतर्फ रू 1 करोड़ 31 लाख र सम्मपूरक अनुदानतर्फ रू 50 लाख पाउनेछ। त्रिपुरा सुन्दरी गाउँपालिकालाई रू 39 करोड़ 31 लाख विनियोजन गरिएको छ। त्रिपुरा सुन्दरीले समानीकरण अनुदानतर्फ रू 13 करोड़ 20 लाख, सशर्त अनुदानतर्फ रू 24 करोड़ 11 लाख, विशेष अनुदानतर्फ रू 45 लाख र सम्मपूरक अनुदानतर्फ रू 1 करोड़ 55 लाख पाउनेछ। थाक्रे गाउँपालिकालाई रू 31 करोड़ 64 लाख विनियोजन गरिएको छ। थाक्रेले समानीकरण अनुदानतर्फ रू 15 करोड़ 3 लाख र सशर्त अनुदानतर्फ रू 23 करोड़ 90 लाख पाउनेछ। नेत्रावती डब्जुङ गाउँपालिकालाई रू 24 करोड़ 27 लाख विनियोजन गरिएको छ। नेत्रावती डब्जुङले समानीकरण अनुदानतर्फ रू 9 करोड़ 63 लाख, सशर्त अनुदानतर्फ रू 13 करोड़ 49 लाख र सम्मपूरक अनुदानतर्फ रू 26 लाख पाउनेछ। बेनीघाट अरोरा गाउँपालिकालाई रू 48 करोड़ 81 लाख विनियोजन गरिएको छ। बेनीघाट अरोरांगले समानीकरण अनुदानतर्फ रू 15 करोड़ 82 लाख, सशर्त अनुदानतर्फ रू 30 करोड़ 54 लाख, विशेष अनुदानतर्फ रू 1 करोड़ 56 लाख र सम्मपूरक अनुदानतर्फ रू 97 लाख पाउनेछ। रुबीभ्याली गाउँपालिकालाई रू 20 करोड़ 71 लाख विनियोजन गरिएको छ। रुबीभ्यालीले समानीकरण अनुदानतर्फ रू 9 करोड़ 38 लाख, सशर्त अनुदानतर्फ रू 10 करोड़ 18 लाख र सम्मपूरक अनुदानतर्फ रू 1 करोड़ 15 लाख पाउनेछ। सिद्धलेख गाउँपालिकालाई रू 42 करोड़ 23 लाख विनियोजन गरिएको छ। सिद्धलेखले समानीकरण अनुदानतर्फ रू 12 करोड़ 90 लाख र सशर्त अनुदानतर्फ रू 29 करोड़ 33 लाख पाउनेछ। उत्तरी धादिङको गंगा जमुना गाउँपालिकामा जलवायु कृषक पाठशाला सञ्चालनमा संलग्न सहजकर्ताहरू तथा अगुवा कृषकहरूको लागि 2 दिने सम्मत अभिवृद्धि अनुभव आदान प्रदान तथा योजना तर्जुमा तालिम सम्पन्न गरिएको छ। अगुवा कृषकहरूको 2 दिने क्षमता अभिवृद्धिको उद्घाटन गंगा जमुना गाउँपालिकाको उपाध्यक्ष रामेश्वर सिंह खडा, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, आडवा नेपालका कार्यक्रम अधिकृत माधवजंग महत, वडा अध्यक्ष कुमार बहादुर अधिकारी तथा अन्य सरकारवालाहरूको उपस्थितिमा उद्घाटन गरिएको थियो। तालिममा 23 जना कृषक तथा अन्य सरकारवालाहरूसहित 30 जनाको सहभागिता रहेको गंगा जमुना गाउँपालिका किलंगी सहायक शर्मिला गुरूङले जानकारी दिनुभयो। उहाँको अनुसार तालिमले जलवायु कृषक पाठशाला सञ्चालनलाई थप प्रभावकारी, सहभागितामूलक र परिणाममुखी बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ। तालिमको पहिलो दिन गत वर्ष सञ्चालन गरिएका जलवायु कृषक पाठशालाहरूको समीक्षा, कृषक सहभागिता, सिकाई उपलब्धि तथा अनुभव आदान प्रदान गरिएको थियो। सहभागीहरूले विभिन्न बालीमा सञ्चालन भएका पाठशालाका सफल अभ्यास, सिकाई तथा चुनौतीहरूबारे समूहगत छलफल र प्रस्तुति गरेका थिए। साथै कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौतीहरूको पहिचान गरी तिनको समाधानका लागि अप्नाइएका उपायहरूबारे समेत विस्तृत छलफल गरिएको थियो। जलवायु कृषक पाठशाला निर्देशिकामा समेटिएका विषयवस्तु, यसको उद्देश्य, प्रयोग विधि तथा व्यावहारिक पक्षबारे विस्तृत प्राविधिक सत्र सञ्चालन गरिएको थियो। सहभागीहरूले निर्देशिकाको प्रभावकारी प्रयोगबाट कृषक समूहहरूमा सिकाई प्रक्रिया थप सुदृढ हुने धारणा व्यक्त गरेका थिए। जलवायु उत्थानशील कृषि अभ्यास, माटो स्वास्थ्य व्यवस्थापन, जल व्यवस्थापन, तरकारी तथा बारी उत्पादन प्रविधि, किरा तथा रोग व्यवस्थापन लगायतका विषयमा गाउँपालिकाको कृषि विकास शाखाका प्राविधिक गोकर्ण अधिकारीद्वारा प्राविधिक सत्र सञ्चालन गरिएको थियो। साथै स्थानीय सरकार तथा सेवा प्रदायक निकायहरूसँग समन्वय र सेवा पहुँच सुदृढीकरणका उपायहरूबारे पनि छलफल गरिएको थियो। प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रभावकारी सहजीकरण, सीत वयस्क सिकाई पद्धति तथा अगुवा कृषकहरूको भूमिका र जिम्मेवारी सम्बन्धी सत्र सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा जलवायु कृषक पाठशालाका असल अभ्यास, सफलताका कथाहरू, सिकाई तथा अभिलेख व्यवस्थापन सम्बन्धी जानकारी समेत प्रदान गरिएको थियो। तालिमको अन्तिम सत्रमा आगामी दिनमा जलवायु कृषक पाठशाला सञ्चालन सम्बन्धी कार्य योजना तयार गरी अन्तिम
सहयोग दिएको थियो। सहभागीहरूले सिकेका ज्ञान सीप र अनुभवलाई व्यवहारमा उतार्दै समुदाय स्तरमा जलवायु उत्थानशील कृषि अभ्यास प्रवर्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। समापन कार्यक्रममा वक्ताहरूले स्थानीय सरकार समुदाय अगुवा कृषक तथा विकास साझेदार संस्थाहरू बीचको सहकार्यबाट कृषि उत्पादन वृद्धि जीविकोपार्जन सुधार तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। उक्त कार्यक्रम उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना अन्तर्गत प्रयास नेपाल र आर्द्र नेपालको साझेदारीमा सञ्चालन गरिएको हो। परियोजनाले गंगा जमुना गाउँपालिकामा जलवायु परिवर्तनबाट प्रभावित समुदायहरूको खाद्य सुरक्षा जीविकोपार्जन तथा उत्थानशील क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालको अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ। हाल सुरुङ मार्ग भएर आवत जावत गर्ने सवारी साधनसँग शुल्क उठाउने कम्पनीसँग सम्झौता भई तालिमसहित प्राविधिक काम भइदिएको उहाँले जानकारी दिनुभयो। सुरुङ मार्गभित्र उद्धार प्रयोजनका लागि के कस्ता काम गर्ने, आपतकालीन अवस्थामा के गर्ने तथा लाइट एवं भेन्टिलेशनको अवस्था के कस्तो छ भनेर टोल शुल्क उठाउने कम्पनीले आवश्यक तयारी गरिरहेको उहाँले बताउनुभयो। चौविसै घण्टा सुरुङ सञ्चालनका लागि 150 जना कर्मचारी भर्ना गरिएको छ। ती कर्मचारीलाई सिफ्टका आधारमा परिचालन गरिनेछ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आयोजना प्रमुख नेपालले आयोजनाको कुल भौतिक प्रगति 99.5% र वित्तीय प्रगति 96% रहेको जानकारी दिनुभयो। सुरुङ मार्ग सञ्चालन तथा व्यवस्थापनका लागि आयोजना र सेवा प्रदायक युसिन एआरटीजेबी बीच यसअघि औपचारिक सम्झौता भइसकेको छ। सेवा प्रदायक कम्पनीले आगामी 5 वर्षसम्म सुरुङ मार्ग सञ्चालन तथा मरमतको औपचारिक रूपमा जिम्मा पाएको हो। सुरुङ मार्गको सञ्चालन र मरमत सम्भारको जिम्मा पाएको सेवा प्रदायकले सिभिल संरचना, मेकानिकल, इलेक्ट्रिकल र सुरुङभित्रका सुरक्षा प्रणालीको नियमित रेखदेख र मरमत गर्नुपर्नेछ। आयोजनाको मुख्य सुरुङ मार्गको लम्बाई 2688 मिटर रहेको आयोजना कार्यालयले जनाएको छ। आपतकालीन सुरुङको लम्बाई 2557 मिटर रहेको आयोजना प्रमुख नेपालले जानकारी दिनुभएको छ। उहाँको अनुसार दैनिक 8000 सवारी साधन सुरुङ मार्ग भएर आवत जावत गर्ने अनुमान गरिएको छ। दैनिक 8000 सवारी साधन सुरुङ मार्ग भएर आवत जावत गरेमा वार्षिक 35 करोड़ बराबरको टोल शुल्क उठ्नेछ। वार्षिक 22 करोड़ रकम सेवा प्रदायकलाई उपलब्ध गराउनुपर्नेछ। त्यो भनेको 5 वर्षको लागि 1 अर्ब 10 करोड़ बराबर हो। शुल्क उठाउन विशेष प्राविधिक उपकरण जडान गरिएको छ। सो रकम सड़क बोर्ड नेपालको खातामा जम्मा हुनेछ। सेवा प्रदायकलाई भने सरकारले उपलब्ध गराउनेछ। चितवन मेडिकल कलेज सीएमसीमा 21 वर्षीय युवतीको मस्तिष्कमा फुटेको नसाको चिटफार नगरी शल्यक्रिया सम्पन्न भएको छ। चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस्तो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर विवेक कुमार शाह र कार्डियो भास्कुलर सर्जन प्राध्यापक डाक्टर अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो। डाक्टर शाहको अनुसार चितवनको इच्छा कामना गाउँपालिका केटी युवती खाना खान नसकेपछि 3 दिन अघि अस्पताल भर्ना भएकी थिइन्। परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नसा फुटेको एमआरआई र सीटी स्क्यानको परीक्षणले देखाएको थियो। कार्डियो भास्कुलर सर्जनले समेत शल्यक्रिया गरेर नसा फुटेको ठाउँमा पुग्न कठिन रहेको भन्दै डाक्टर शाहले चिरफार नगरी आधुनिक न्यूरो इन्टरभेन्सनल प्रविधिबाट नसा फुटेको ठाउँमा जाली राखेको बताउनुभयो। चालू आर्थिक वर्षको 10 महिनामा 19 खर्ब 16 अर्ब रूपियाँ भन्दा धेरै रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार साउनदेखि वैशाखको अवधिमा 19 खर्ब 16 अर्ब 90 करोड़ रूपियाँ बराबरको रेमिट्यान्स भित्रिएको हो। 10 महिनामा रेमिट्यान्स आप्रवाह गएको आर्थिक वर्षको यही अवधिको तुलनामा 41.2% बढ़ेको हो। राष्ट्र ब्याङ्कका अनुसार वैशाखमा मात्रै कृतिमानी 2 खर्ब 57 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ। यसअघि 1 महिनामा यति धेरै रेमिट्यान्स भित्रिएको थिएन। राष्ट्र ब्याङ्कका अनुसार वैशाखसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह 33% बढ़ेर 13
अर्ब 26 करोड़ पुगेको छ। गएको वर्ष यसको आप्रवाह 10.6% बढ़ेको थियो। यस्तै 10 महिनामा वैदेशिक रोजगारीको लागि 3,35,510 जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको संख्या 3,26,364 रहेको छ। अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या 4,05,610 र पुनर्श्रम स्वीकृति लिनेको संख्या 2,80,314 जना रहेको थियो। यस्तै 10 महिनामा विदेशी मुद्रा संचित 37 खर्ब रूपियाँ लागेको छ। गएको असार मसान्तसम्म 26,77,68 करोड़ बराबरको रहेको विदेशी मुद्रा संचित 38.3% बढ़ेर चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म 37,04,55 करोड़ रूपियाँ पुगेको हो। अमेरिकी डलरमा विदेशी मुद्रा संचित 24% बढ़ेर 24,19 करोड़ पुगेको छ। असारसम्म मसान्तसम्म विदेशी मुद्रा संचित 19.50 करोड़ थियो। यस्तै 10 महिनामा सुधान्तर स्थिति 8,63,56 करोड़ रूपियाँले बजेटमा रहेको छ। गएको आर्थिक वर्षको यही अवधिमा सुधान्तर स्थिति 4,38,52 करोड़ रूपियाँले बजेटमा थियो। यस्तै वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रा स्फीति झण्डै दोब्बरले बढ़ेर 5.04% पुगेको छ। गएको वर्षको वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रा स्फीति र 2.77% रहेको थियो। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। आर्थिक वर्ष 2083-84 को लागि संघीय सरकारबाट धार्मिक स्थानीय तहका लागि झण्डै 5 अर्ब बजेट विनियोजन। गंगा जमुना गाउँपालिकाका सहजकर्ताहरू तथा अगुवा कृषकहरूका लागि 2 दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने। चितवन मेडिकल कलेजमा मस्तिष्कको नसा छिरफार नगरी शल्यक्रिया। र 10 महिनामा भित्रियो 19,16 अर्ब रेमिट्यान्स। विदेशी मुद्रा संचित 37 खर्ब नाख्यो। यसका साथै अहिलेलाई खबर यति नै। साँझ 6:45 बजेको खबर लिएर आउँछौ। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: को वित्तीय सस्ता।
1: रिलायंस फाइनेंस लिमिटेड, वित्तीय सेवा को अर्को परिभाषा।
2: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला? बाबुलाई केही थाहा छ त?
3: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
2: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
3: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
2: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
3: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
2: एफएओ नेपाल, भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: सेनेटरी सामान
5: अधिकारी सप्लायर,
4: बोजो पेन्ट
5: अधिकारी सप्लायर,
4: धारा फिटिङ
5: अधिकारी सप्लायर,
4: टाइल मार्बल
5: अधिकारी सप्लायर।
6: ए दाई, के को नारा बाजी हो दाई?
7: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी।
6: के हो लौ न त हामीलाई नि भनिदिनु न।
7: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
6: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागे।
7: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
8: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिमी पुछार बजार धादिङ किब बोर्डिङ नजिकै, प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 0105217438, मोबाइल नम्बर 9840394656।
9: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
6: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
5: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
6: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्री कृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
7: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिंग का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ स्थित धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
7: फोन नम्बर 01053368 मोबाइल नम्बर 98146233383
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइन है बुढा, चार बार पनि मजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो चीज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भर पर्दो सुनचारी पसल भेटिएको।
0: तपाई पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाई नि?
3: हजुर, हामी कहाँ तपाईले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुच्छार बजार।
0: प्रोपाइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
4: बासायो गाह्रो नि पाउनलाई सारो, कसले गर्छ पुरा सिर्साझै नै ठाडो नगाउँछु।
5: यस्तै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै सिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: ए सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
6: त्रिमूर्ति छ नि छैन?
1: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
6: त्रिमूर्ति छ नि छैन?
1: या आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिरो।
6: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
0: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
7: त्रिमूर्ति मोबाइल हाउस, धादिङ बेसी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै, प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813807।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
1: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
0: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
1: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
0: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
1: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिउँ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिउँ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
0: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
2: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
3: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
5: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
4: के हुनुहुन्छ बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने?
5: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
6: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ, बेसी धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
6: फोन नम्बर 010-5363-66, मोबाइल नम्बर 98-41-26-33-83।

0: toilet pony, extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने।

0: 98140063240 यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ। के तपाईलाई दिसा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाकु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 98 43 33 38 98, 98 13 83 71 00।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: 24 को इंटरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुबिसु इन्टरनेट
1: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 01-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
1: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेचीद्वारा जनहितमा जारी सन्देश।
2: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
2: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानीजन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
3: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: हानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: सेनेटरी सामान
2: अधिकारी सप्लायर्स
1: बजो ट्वेंट्स
2: अधिकारी सप्लायर्स
1: धारा फिटिंग
2: अधिकारी सप्लायर्स
1: टाइल मार्बल
2: अधिकारी सप्लायर्स
3: ए दाई के को नाराबाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो लौ न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्स मा धारा फिटिङ सेनेटरी नेपाटप को पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेट को प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङ मा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङ मा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरू द्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिक को ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105214038 मोबाइल नम्बर 9840946656
6: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु द तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
7: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
8: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
6: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
8: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
9: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
10: सम्पर्क मोबाइल 9741031429
11: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
12: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
11: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
12: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
13: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
14: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ स्थित धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
13: फोन नम्बर 0105236068 मोबाइल नम्बर 9841426383
15: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइन है बुढा, चार बार पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
1: सुन जस्तो चीज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनसारी पसल भेटिएको
0: है। तपाई पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौ श्री अकला देवी सुनसारी पसलतिर। अनि तपाईले
3: हजुर, हामी कहाँ तपाईले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
0: प्रोपाइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
1: वे सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
4: त्रिमूर्ति छ नि छैन?
1: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
4: त्रिमूर्ति छ नि छैन?
1: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
4: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ श्रीमूर्ति मोबाइल हाउस पो भनेको त। लैङ रे, ओरिजिनल तथा ब्रान्डेड मोबाइल।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: एनिमल रिलायंस लाइफ इंश्योरेंस खुले राजियो शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महीना को पहिलो शनिवार मानसिक रोग संबंधी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: स्वास्थ्य परीक्षण पारण स्वास्थ्य विज्ञान प्रतिष्ठान का वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100-बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: Sonia.
1: Extreme energy drink.
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सेक्रेटरी सामान
1: अधिकारी सप्लायर्स
0: बजट प्लेन्स
1: अधिकारी सप्लायर्स
0: धारा फिटिंग
1: अधिकारी सप्लायर्स
0: टाइल मार्बल
1: अधिकारी सप्लायर्स
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
2: के हो लौ न त हामीलाई नि भन्दिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्स मा धारा फिटिङ सेनेटरी नेपाटप को पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेट को प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङ मा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङ मा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरु द्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाइ ल त्यसो भए म पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिक को ह्याम्प पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 9840-39-46-56
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
3: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
3: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 9741-031-429
9: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
10: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
9: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
10: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
11: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
7: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ स्थित धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
11: फोन नम्बर 010-523-63 मोबाइल नम्बर 9841-2673-83
2: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनसारी पसल जानै पर्छ है
12: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनसारी पसल भेटिएको
2: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बेसीमा रहेको सलान श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
12: ए अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
13: हामी त लाग्यौँ श्री अकला देवी सुनसारी पसलतिर अनि तपाईँ
14: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङ बेसी पुछार बजार
2: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841-71-79-70 र 9860-22-26-60
15: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: ए सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छँदै छैन।
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छँदै छैन।
0: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइसेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183007।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महीना को पहिलो शनिवार मानसिक रोग संबंधी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवार का कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी छारे रोग निराश हुने काममा मन नलाग्ने आलस्य हुने निन्द्रा नलाग्ने बिर्सने शरीर झमझम हुने धेरै डर लाग्ने मुटु ढुकढुक हुने धेरै शंका गर्ने अस्वाभाविक व्यवहार देखाउने आत्मबल कमजोर हुने बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: स्वास्थ्य परीक्षण पारण स्वास्थ्य विज्ञान प्रतिष्ठान का वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरी सुन्नुस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला? बाबुलाई केही थाहा छ त?
4: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी, हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ। त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन्। त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
3: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
4: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ। पौष्टिक तत्त्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
3: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
4: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
3: क्याफ एओ नेपाल, भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100-बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
2: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
1: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
2: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
1: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
2: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागु पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
1: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
3: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
5: त्रिमूर्ति छ नि छैन?
4: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ।
5: त्रिमूर्ति छ नि छैन?
4: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
5: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
6: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
7: त्रिमूर्ति मोबाइल हाउस, धादिङ मिलन टोल, लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183007।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: को वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा
2: एस शुभलाभ पोलिक्लिनिक प्राली धारिङ विषयमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेकजाँच,
2: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा
3: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेकजाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने,
2: आल खस्ने समस्या भएमा,
3: डिम्बाशयमा भएको सिस्टको क्यान्सर, गुण भएको नभएको जाँच,
2: पाठे घरको मुखको क्यान्सरको जाँच,
3: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा,
2: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाइ भएमा,
3: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
2: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
3: शुभला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो चाहिँ जाप पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? भादिङ बेसीमा रहेको सलान श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर। अनि तपाईँ?
3: हजुर, हामी कहाँ तपाईले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङबेसी पुछार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
4: बासायो गाह्रो नि पाउनलाई सारो, जस्तै गर्छ पुरा सिर्सझै नै ठाडो गाउँको।
5: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै सिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
6: त्रिमूर्ति छ नि छैन?
1: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ।
6: त्रिमूर्ति छ नि छैन?
1: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
6: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
0: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सी

0: माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौ, नियमित व्यायाम गरौं
1: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
2: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
3: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
5: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
4: के हुनुहुन्छ बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
5: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
6: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ मिति धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
6: फोन नम्बर 0105-3367, मोबाइल नम्बर 98-41-26-33।

0: California Extreme Energy Drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभलाभ पोलिक्लिनिक पाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार RCT गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, बीज बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
5: सुबड अवसर, सुबड अवसर। नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार SJS फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डी को समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि JS फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर, धादिङ बेसी, धादिङ। सम्पर्क मोबाइल नम्बर 98-41-063-249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
6: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
1: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
6: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छार सूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
6: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
6: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बात, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाकु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
6: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
6: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, पुछार बजार, ट्राफिक बीट अगाडि। मोबाइल नम्बर 98-43-33-38-98, 98-13-83-71-00।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 MHz।

0: सुबिस को इंटरनेट तपाई को गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-4235-888 सुबिस इन्टरनेट
1: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छारसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 01-5-21-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
1: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्तन तथा शरीरको जुनसुकै भागमा रहेको गाँठागुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बिचुद्वारा जनहितमा जारी सन्देश।
2: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
2: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानीजन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
3: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घंटा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: अधिकारी
1: सबलाई मार्दै
0: अधिकारी
2: सबलाई ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सबलाई बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौन त हामीलाई नै भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष पलम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाइ ल त्यसो भए म पनि उतैतिर लाग्यो
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिनु पुछार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
5: मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के
6: थाहा तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण किमल सिन्हा
8: सम्पर्क मोबाइल 97140131429
9: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदै होइन कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
10: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
9: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
10: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्री कृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
11: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
12: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
11: फोन नम्बर 010-533-63 मोबाइल नम्बर 98-41-26-33-83
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइन है बुढा, चार्जर पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
1: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनसारी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? भ्याबिङ दिशीमा रहेको सलाम अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौं श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179970 र 9860222660।
4: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
5: त्रिमूर्ति छ नि छैन,
4: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
5: त्रिमूर्ति छ नि छैन,
4: आफूलाई समस्या परिरहेको छ, मजा गरेर बस्छ भने भन्नु छिटो।
5: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
0: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइफिल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लिएर नया मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङबेसी मिलन टोल लेकाली टिकट काउंटर संगे प्रोपाइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813183307।

यसै गरी हामी सिबन सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौं सदा सर्वदा सिबन सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: Animal Lines Life Insurance. Khule Rajiyo. शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: स्वास्थ्य परीक्षण पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपिडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: me a
1: extreme energy drink.
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज.

0: Brahman.
1: Adhikari Sadras.
0: Bojo Prince.
1: Adhikari Sadras.
0: Dhara Kitin.
1: Adhikari Sadras.
0: Kyle Marvel.
1: Adhikari Sadras.
2: ए दाई के को नारा बाजी हो दाई
3: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
2: के हो ल न त हामीलाई नि भन्दिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाथपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की प्लाइटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइपको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाइ ल त्यसो भएमा पनि उतैतिर लागू
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 97140131429
10: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँथ्यो भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 010-533-63 मोबाइल नम्बर 98-41-26-33-83
2: होइन यो बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनसारी पसल जानै पर्छ है
13: सुन जस्तो कि जात पाएँ त बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनसारी पसल भेटिएको
2: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बेसीमा रहेको सलाम स्ट्रिट अक्कला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
13: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
14: हामी त लाग्यौ श्री अक्कला देवी सुनसारी पसलतिर अनि तपाईँले
15: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
4: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98-41-71-79-70 र 98-60-22-26-60
16: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: रेडियो धादिङ 106.6 MHz।
1: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
2: त्रिमूर्ति छ नि छैन?
1: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
2: त्रिमूर्ति छ नि छैन?
1: आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
2: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
3: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आईटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटि।
4: त्रिमूर्ति मोबाइल हाउस धादिंगी मिलन टोल लेकाली टिकट काउंटर संगे प्रोपाइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 98140063130 र 98131803007।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: रुक होइन ढुक्को हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: ए भान्जा अब काठमाडौँ साठमाडौँ गइँदैन निधार यता ल्याऊ त टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
3: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
2: उता हेर त भान्जा
3: हेरिरहेको छु त मामा
2: के देखेउ त भान्जा
3: प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा
2: भान्जा त्यसैले निधार यता ल्याऊ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन
4: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङदेखि बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने
5: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क
4: फोन नम्बर 010-5509-97 97-5107-78
6: होइन अस्तिसम्मको यो फसल सुन देखिन्थ्यो हिजो आज त राम्री चलेको देखिन्छ नि किन न अवस्था काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ त्यसो भए म पहिला गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
7: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिल्यै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस, बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ टिम, धादिङ बसी, पुछार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: सुवर्ण अवसर, सुवर्ण अवसर। नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू: मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डीको समस्या, क्याल्सियम गडबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर, धादिङ बेसी, धादिङ। सम्पर्क मोबाइल नम्बर 98-141-063-249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
3: किन गन्छन मन्छन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
3: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि, मानव डेन्टल होम छँदैछ नि।
4: हजुर, हाम्रा सेवाहरू: दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार RCT गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नक्कली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
5: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, बीच बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
6: इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। इन्टरनेट।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धारिङमा शैक्षिक सत्र 2083-84 को लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नको लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
0: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48
1: अध्ययन अवधि 3 वर्ष 3 वर्षको जम्मा शुल्क ₹48,000 3 किस्तामा तिर्न सकिने न्यूनतम योग्यता एसई एसएलसी मा न्यूनतम 1.6 जीपीए हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको 1 प्रति फोटो एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति एसई परीक्षाको प्रवेश पत्र पुनः शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 फारम शुल्क ₹1,000 नोट अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757 इन्जिनियर अजय कुमार यादव 98161-91106 नवीन काफले सूचना अधिकारी 98549-50939 रश्मिला दंगाल अधिकारी 98549-56934 सन्तोष नगरकोटी 98511-20798 नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ। धादिङवासीको लागि खुसीको खबर टीबीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला आउँदैछ गजरी बजार माछा पुछ्रे ब्याङ्कको अगाडि। महाकुम्भ मेला 2083 साल जेठ 24 गतेदेखि 30 गतेसम्म तपाईसँग जुनसुकी कम्पनीको मोटरसाइकल वा स्कुटर छ अब सजिलै टीबीएससँग साट्नुहोस्। आकर्षक फाइनान्सको सुविधा नयाँ बाइक खरिदमा विशेष क्यास डिस्काउन्ट मन परेको बाइकको निःशुल्क टेस्ट ड्राइभ पनि आउनुहोस् साथमा नागरिकता र लाइसेन्स लिएर। थप जानकारीको लागि सम्पर्क गर्नुहोस् सुन्दर विश्वराल मोबाइल नम्बर 98846-56208 विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप गजरी गाउँपालिका 1 गजरी बजार धादिङ। टीबीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला अवसर नछुटाउनुहोस् मेला अवधिमा गजरी पुग्नुहोस् विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप गजरी गाउँपालिका 1 गजरी बजार धादिङ सम्पर्क मोबाइल नम्बर 98846-56208
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बात, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाकु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेशी पुछार बजार, ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843338398, 9813713100।
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
0: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या

0: वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङवेसी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङवेसी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-94-84।
0: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्की गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल, धादिङ।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
1: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङदेखिद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घंटा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: अधिकारी
4: सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
3: के हो लौ न त हामीलाई नि भनिदिनु न।
4: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
3: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागु।
4: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किलो बोर्डिङ नजिकै, प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी, सम्पर्क फोन नम्बर 010-521-7038, मोबाइल नम्बर 98-40-39-46-56।
6: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
7: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
8: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
8: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
7: हस् बाबा।
9: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
2: सम्पर्क मोबाइल 97-41-031-4329।
10: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउन कहाँ पाइन्छ तनावमा छु भने।
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ, धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0105-3360, मोबाइल नम्बर 9841-2630-83।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
5: सुन जस्तो चिज जा पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनसारी पसल भेटिएको।
4: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ डिसीमा रहेको सलाङ अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौं श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँले?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाबीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाबी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाबी पसल, धादिङ बेसी पुछार बजार।
4: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841-7179-70 र 9860-7279।

0: आई सर्विस 60।
1: ए सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
2: त्रिमूर्ति छ नि छ नि,
1: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
2: त्रिमूर्ति छ नि छ नि,
1: या आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
2: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
0: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङगेसी मिलनटोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813180307।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: 也帮你也 Extreme Energy Drink
1: 세리터리 사람
2: 어디가리 서브레스
1: 보조 프렌즈
2: 어디가리 서브레스
1: 다라 피팀
2: 어디가리 서브레스
1: 다일 마르벨
2: 어디가리 서브레스
3: 에다이 키코 나라바지 오다이
4: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिदै हिँडेको बहिनी
3: के हो ल त हामीलाई नि भनिदिनु न
4: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पिपिसी पिपिआर सिडिसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष पलम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुथार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105214038 मोबाइल नम्बर 9840946656
6: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
7: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
8: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
6: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
8: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
7: किन नि बाबा
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
7: हस् बाबा
9: कृष्ण सप्लायर्स धादिङ बिस्तिक पुसार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
10: सम्पर्क मोबाइल 9741031429
11: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदै भने कहिले किनिँदैन भने जस्तो सामान पनि पाइँदैन
12: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
11: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउन कहाँ पाइन्छ तनावमा छु भने
12: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
13: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाटाहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
9: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
13: फोन नम्बर 0105236063 मोबाइल नम्बर 9841426383
3: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
14: सुन जस्तो कि जहाँ पाएँ तै बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
3: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ डिसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
14: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
15: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँले
16: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बिसी पुछार बजार
3: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660
17: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: に一人。
1: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
2: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
1: है तपाईं पनि के चिन्ता लिइरहनु भएको भ्याबिङ दिशामा रहेको सलाम अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
2: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
3: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईं
4: हजुर हामी कहाँ तपाईले चाहेर भने जस्तै नयाँ सुनचारीका गरगहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईले सोचे जस्तै पुराना गरगहनासँग नयाँ गरगहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङबिसी पुछार बजार
1: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179970 र 9860222660
2: ए सुन्न गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
5: त्रिमूर्ति छ नि छ नि
2: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
5: त्रिमूर्ति छ नि छ नि
2: या आफूलाई समस्या परिरहेको छ ऊ मजा गरेर बस्छ भने भन्नु छिटो
5: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
1: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
4: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813180307
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
2: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा।
1: प्रिय दिदी बहिनीहरु, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरु हरेक क्षेत्रमा शोषित र पीडित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरुले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

जयमसी अनि नमस्कार प्रिय श्रोता मित्र स्वागत छ कार्यक्रम नारी आशामा। नारी आशा टीडब्ल्यूआर नेपालद्वारा निर्मित र प्रसारित एक विशेष रेडियो कार्यक्रम हो जुन तपाई र म जस्तै महिलाहरूको लागि भनेर हामीले बनाएका छौं। कार्यक्रममा हामी महिलाहरूसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विषयवस्तुमा कुरा गर्छौं र यी दिनहरूमा चाहिँ हामी हाम्रो वैवाहिक सम्बन्धलाई कसरी हामी बलियो बनाउन सक्छौ भन्ने विषयमा कुराकानी गरिराखेका छौं। यो पक्कै पनि विवाहित महिलाहरूको लागि, विवाहित पुरूषहरूको लागि र भविष्यमा विवाहको लागि तयार गरिरहनु भएका जवान

दिलाएको बताउन सक्छौ। भावनात्मक रूपमा हामी कसरी चाहिँ हाम्रो वैवाहिक सम्बन्धलाई अझै बलियो बनाउन सक्छौ भन्ने बारेमा कुराकानी गर्न गइराखेका छौ। प्रिय मित्रहरू, धेरै दम्पतिहरू एउटै घरमा बस्छन्। विवाहपछि श्रीमान श्रीमती सामान्यतया एउटै घरमा बस्ने गरिन्छ। हामी सँगै खाना खान्छौं अनि एउटै खालको जिम्मेवारीहरू हामी मिलेर पूरा गर्छौं। तर कहिलेकाहीँ यी सबै कुराहरू गर्दै गर्दाखेरि पनि भित्रभित्रै एउटा भावनात्मक दूरी बढ़िसकेको हुन्छ। हामी शरीरमा त सँगै हुन्छौं, एउटै घरमा एउटै कोठामा हामी हुन सक्छौ, तर भावनात्मक रूपमा चाहिँ हामी एकअर्काबाट टाढा भइसकेका हुन सक्छौ। कहिलेकाहीँ हाम्रो जीवन यस्तो व्यस्त भइदिन्छ कि हाम्रा सम्बन्धहरूको हेरचाह गर्न हामी बिर्सन्छौ। र यो कुरा भन्दै गर्दाखेरि हामीले बुझ्नुपर्छ कि सम्बन्धहरू एकचोटि गाँसिएपछि अब आफै त्यो निरन्तर अगाडि बढ्छ भन्ने कुरा हामीले सोच्नु हुँदैन, किनकि एउटा सम्बन्धलाई हुर्काउनको लागि त्यसलाई हेरचाह गर्नुपर्छ, गोडमेल गर्नुपर्छ, मलजल गर्नुपर्छ। तर विवाहलाई चाहिँ हामीले यस्तोसँग लिइसकेका छौँ, यस्तो ग्रान्टेड हामीले लिइसकेका छौँ कि विवाहमा चाहिँ विवाह भए पश्चात जुन एक दिनको समारोह विवाह भनेर जब हामी भन्छौँ, त्यसपछि चाहिँ त्यसमा काम गर्नुपर्छ भन्ने कुरा हामी प्राय बिर्सदै जान्छौँ। हुन त यो कुरा धेरै पटक सिकाइएको हुन्छ, धेरै कुरा बताइएको हुन्छ, तर दैनिक जीवनमा सच्चै हाम्रो विवाहको, हाम्रो वैवाहिक सम्बन्धको हेरचाह गर्न चाहिँ हामीले बिर्सिराखेका हुन्छौँ। यसका धेरै कारणहरू हुन सक्छ। विवाह भइसकेपछि हामीमा तनावहरू बढ्न थाल्छ, कामको दबाव बढ्न थाल्छ, आर्थिक तनाव हुन्छ, हामीलाई जिम्मेवारीहरूले थिच्न थाल्छ, घर व्यवहारका कुराहरू पनि एक्लो मानिसलाई भन्दा वैवाहिक मानिसलाई नै यी कुराहरूको जिम्मेवारी बढी हुन्छ। होइन, हामी थाक्छौ शारीरिक रूपमा, भावनात्मक रूपमा, मानसिक रूपमा, यी सबै कुराले, यी बाहिरी कुराहरूले चाहिँ हामीलाई थकाउन सक्छ र हाम्रो यसको प्रत्यक्ष असर चाहिँ हामी हाम्रो सम्बन्धमा देख्न थाल्छौँ। र बिस्तारै दम्पतिहरू बीचमा, श्रीमान र श्रीमती बीचमा पनि त्यो नजिकताको, होइन, त्यो एउटा प्रेमिलो एउटा सम्बन्धको भावनात्मक रूपमा बलियो एउटा जुन अट्याचमेन्ट हुन्छ त्यो चाहिँ बिस्तारै कम हुन थाल्छ। सुरुमा सानो सानो कुराहरूबाट नै यी कुरा सुरु हुन्छ, होइन, बिस्तारै अलिकति अलिकति गर्दै त्यो स्पेस बढ्न थाल्छ, त्यसपछि बिस्तारै कुराकानी कम हुन थाल्छन् अनि हाम्रो मनको सम्बन्ध कमजोर हुँदै जान्छ। धेरैजना मानिसहरूले चाहिँ यो कुरा अनुभव पनि गर्नुभएको छ, यो कुरा थाहा पनि गर्नुभएको छ कि हामी पहिलो जस्तो छैनौ, अथवा विवाहभन्दा अगाडि हामी बीचमा जुन प्रेम थियो, हामी विवाहको लागि कति उत्साहित थियौं, विवाह भइसकेपछि त अब हामी जहिले सँगै हुन्छौं, त्यसपछिको जीवन त झन् कस्तो सुमधुर र भावनात्मक रूपमा कस्तो बलियो हुन्छ होला भन्ने हामीले सोचेका थियौं। तर अहिले आएर चाहिँ हामी पहिले जस्तो मानिस रहेनौ, अथवा पहिले जस्तो प्रेमी नै हामी रहेनौ, श्रीमान श्रीमती भइसकेपछि चाहिँ अब हामी फरक मानिस भयौं जस्तो हामीले सोच्छौ। यो कुरा चाहिँ श्रीमानले पनि श्रीमतीले पनि अनुभव गर्नुभएको हुन सक्छ। प्रिय मित्र, भावनात्मक सम्बन्ध विवाहको आत्मा जस्तै नै हो। यदि भावनात्मक सम्बन्ध कमजोर भयो भने घरभित्र हुँदा पनि श्रीमान र श्रीमतीले आफूलाई एक्लो महसुस गर्न सक्छन्। तर आशा लाग्दो कुरा चाहिँ के छ भने टाढा भएको सम्बन्ध फेरि नजिक हुन पनि सक्छ, चिसिएको सम्बन्ध फेरि न्यानो बन्न सक्छ। परमेश्वरले भावनात्मक सम्बन्धलाई पुनर्स्थापित गर्न सक्नुहुन्छ। आज हामी चारवटा महत्वपूर्ण विषयहरूको बारेमा कुरा गर्नेछौ। पहिलो, भावनात्मक आत्मीयतालाई पुनर्निर्माण गर्ने बारे। अर्को, एकअर्काको लागि समय निकाल्नु कति महत्वपूर्ण छ भन्ने बारे हामी कुरा गर्नेछौ। अर्को कुरा, हौसलाले चाहिँ मानिसको जीवनमा या सम्बन्धमा कस्तो फरक ल्याउँछ भन्ने कुरा हामी गर्नेछौ। र अन्त्यमा विवाहमा चाहिँ आनन्द या एउटा आनन्दित एउटा सम्बन्ध चाहिँ पुनर्जागृत हुनु अति नै आवश्यक छ भन्ने बारेमा हामी कुराकानी गर्न जाँदैछौ। हामी प्रार्थना गर्छौ कि आजको कार्यक्रमले तपाईँको घरमा, विशेष तपाईँको विवाहमा फेरि प्रेम, न्यानोपन र आत्मीयता ल्याउन सहायता गरोस्। आउनुहोस् आजको कार्यक्रमलाई अझै विस्तारमा शुरू गरौं।

प्रिय मित्र, भावनात्मक आत्मीयता भनेको केवल एउटै घरमा बस्नु या समीपमा बस्नु या सँगै हुनु मात्र होइन। यसको अर्थ हो एकअर्काको मनलाई बुझ्नु, भावनालाई बुझ्नु। डर, चिन्ता, सपना, पीड़ा, चुनौती, यी सबै कुरामा बराबरको हिस्सेदार हुनु या एकअर्कासँग यी कुराहरू बाँड्नु भन्ने कुरा हामी बुझ्न सक्छौ। जब दम्पतिहरूले खुला रूपमा आफ्नो मनको कुरा बाँड्न सक्छन् तब सम्बन्ध दिन प्रतिदिन झन्झन गहिरो बन्दै जान्छ। तर धेरै विवाहहरूमा बिस्तारै भावनात्मक दूरी बढ्न थाल्छ, जुन दुःखको कुरा हो। कहिलेकाहीँ श्रीमतीहरू सोच्ने गर्छन् कि मेरो श्रीमानले मेरो मनको कुरा बुझ्नु हुँदैन, श्रीमानले पनि आफूले गरेका कुराहरू श्रीमतीले चाहिँ देखेन या एप्रिसिएट गरेन, कदर गरेन भन्ने कुराहरू चाहिँ गर्न थाल्नुहुन्छ। अनि बिस्तारै दुवैजनाले आफ्नो मनलाई चाहिँ कठोर बनाउन थाल्नुहुन्छ। यस्तै नै रहेछ, सबैको यस्तै नै हुन्छ होला होइन, विवाहपछि त यस्तै नै हुने रहेछ भनेर चाहिँ ती कुरालाई समस्याको रूपमा अगाडि ल्याएर दुवैजना बसेर त्यसको समाधान खोज्नुभन्दा पनि अब हामी चाहिँ हाम्रो मनलाई के त कठोर बनाउन थाल्छौँ। कुनै दिनमा बुझ्ला अथवा कतिचोटि त हामी त्यो आशा पनि मारिसकेको हुन्छौँ र हाम्रो दैनिक जीवनमा यस्तै नै रहेछ भनेर हामीले त्यो एउटा नियतिलाई स्वीकारेको जस्तो हामी गर्न थाल्छौँ। तर सम्बन्धलाई बलियो बनाउनको लागि हामीले प्रयास गर्न जरुरी छ र बुझ्नुपर्ने कुरा, सम्बन्धलाई बलियो बनाउन या भावनात्मक रूपमा हामी फेरि एकअर्कासँग बलियो गरी कनेक्ट हुनको लागि चाहिँ हामीले हाम्रो वरपर एउटा सुरक्षित वातावरण बनाउनु चाहिँ आवश्यक हुन्छ। कहिलेकाहीँ हामी मनका कुराहरू भन्न छोडिदिन्छौँ या आफ्ना भावनाहरू पोख्न छोड्छौँ, किनकि कस्तो हुन्छ भने कहिलेकाहीँ आफ्ना मनका कुराहरू पोख्दाखेरि तपाईँको जीवनसाथीले तपाईँलाई आलोचना गरिदिनुभयो होइन, तपाईँको सिचुएसनलाई अरू कसैको श्रीमतीसँग या अरू कसैको श्रीमानसँग तुलना गरिदिनुभयो, अथवा तपाईँको भावनालाई चाहिँ हल्का रूपमा लिइदिनुभयो, मजाक जस्तो लिइदिनुभयो, अथवा तपाईँको कुरामा खासै इन्ट्रेस्टै नदिएर सुने जस्तो मात्र गरिदिनुभयो भने ती बानीहरूले मजाक मजाकमा भनेका ती साना शब्दहरूले चाहिँ तपाईँको जीवनसाथीलाई भावनात्मक रूपमा ठूलो चोट पुर्याउँछ। तपाईँको जीवनसाथीले सोच्नुहुन्छ कि सम्भवत मैले यी कुराहरू भन्नु नै मेरो गल्ती थियो, यी कुराहरू मैले नभन्नुपर्ने थियो। अब सोचौ न, परमेश्वरले तपाईँलाई तपाईँको जीवनसाथी एउटा सहयात्रीको रूपमा सहकार्य गर्नको लागि दिनुभएको छ, परमेश्वरले जुटाउनु भएको छ। बाइबलमा प्रस्तैसँग श्रीमान र श्रीमती बीचको सम्बन्ध कस्तो हुनुपर्छ र कस्तो हो, कति महत्वपूर्ण छ भन्ने कुरा प्रस्तैसँग हामीलाई बताइएको छ। अब आफ्नो जीवनसाथी जो यति महत्वपूर्ण छ, परमेश्वरले यस्तो उद्देश्य र योजनाको लागि तपाईँको जीवनमा दिनुभएको छ, त्यही व्यक्तिको भावनालाई हामी कदर गर्दैनौँ र जुन जुन जस्तो खालको जीवनसाथी हुन परमेश्वरले हामीलाई बोलाउनु भएको छ हामी त्यस्तो व्यवहार गर्दैनौँ भनेदेखि अब पक्कै पनि त्यो व्यवहारले गर्दा तपाईँ र तपाईँको जीवनसाथीको बीचमा एउटा भावनात्मक दूरी, एउटा भावनात्मक पर्दा या भावनात्मक एउटा वाल, एउटा पर्खाल खडा गराइदिन्छ, जसको कारणले गर्दा अब तपाईँको साथीले, तपाईँको श्रीमान या श्रीमतीले तपाईँसँग आफ्ना कुराहरू खोल्न डराउनुहुन्छ या मन गर्नु हुँदैन। हामीलाई लाग्छ कि यदि मैले भनिहालेँ भने पनि के नै फरक पर्छ र, आखिर उहाँले मेरो कुरा राम्रोसँग सुनिदिने पनि होइन, मेरो कुरालाई महत्व दिने पनि होइन, बिकारमा मजाक बनाइनको लागि म मेरो भावनाहरू किन पोखाउँ भन्ने हुन्छ। जसले गर्दा केवल त्यहाँनिर संवाद मात्र रोकिँदैन, त्यहाँ केवल कुरा मात्र रोकिँदैन, तर त्यसले बिस्तारै तपाईँ बीचको सम्बन्धमा पनि फाटो ल्याउन थाल्छ। यसको सट्टामा या यसरी प्रस्तुत हुनुको सट्टामा चाहिँ हामी उत्साहका शब्दहरू बोल्न सक्छौँ र जेन्युनली साँच्चै वास्तवमै चाहिँ हामी हाम्रो जीवन साथीको चाहिँ कदर गर्छौँ है, उनीहरूले बोलेका कुराहरूको हाम्रो जीवनमा चाहिँ ठूलो महत्व छ भन्ने कुरा सोचेर हामी उहाँहरूको कुरा सुन्छौँ भने त्यसले चाहिँ एउटा सुरक्षाको अनुभूति तपाईँको जीवनसाथीलाई गराउँछ कि मैले चाहिँ खुलेर आफ्नो कुरा मेरो श्रीमान श्रीमतीसँग राख्न सक्ने रहेछु भन्ने खालको एउटा भावना विकास हुन्छ। जस्तो सुकै परिस्थिति होस्, मेरो मनमा जस्तो सुकै कुरा किन नहोस्, जस्तो सुकै अप्ठ्यारो या चुनौतीपूर्ण कुरा भए पनि म चाहिँ मेरो श्रीमानसँग खुलेर कुरा गर्न सक्छु है भन्ने भावना कति सुरक्षित अनुभव गराउँछ भन्नुहोस् त। हामी महिलाहरू हौ, विवाहित महिलाहरू हौ भने हामीले यो कुरा प्रष्टसँग बुझ्न सक्छौँ। जब तपाईँ आफ्नो श्रीमानसँग सबै कुरा खुलेर राख्न सक्नुहुन्छ
हुनुहुन्छ यसले तपाईँलाई कति सुरक्षित महसुस गराउँछ होइन तपाईँको जीवनमा तपाईँले जे कुरा भोगिरहनु भएको छ त्यो आधीभन्दा बढी समस्या त उहाँले राम्रोसँग सुनिदिएकै कारणले नै समाधान हुन्छ हामी त्यति हुनुको अनुभव गर्छौ अनि यही कुरा श्रीमानहरूमा पनि लागू हुन्छ कहिलेकाहीँ श्रीमानहरूले पनि आफ्ना कुराहरू राख्दाखेरि हामी श्रीमतीहरूको ध्यान अन्तै कतै छ होइन श्रीमानले सम्भवतः आफ्नो कामको बारेमा आफ्नो चिन्ता फिक्रीको बारेमा आफ्ना योजनाहरूको बारेमा केही कुरा बताउँदै हुनुहुन्छ र हामी चाहिँ घरि बच्चा घरि खाना घरि के अथवा आफ्नै समस्याहरूमा मात्रै अल्मलिएका छौँ भने श्रीमानले पनि बिस्तारै आफ्ना कुराहरू भन्न बन्द गर्नुहुन्छ किनकि त्यो सुरक्षा या त्यो सपोर्ट उहाँले पनि अनुभव गर्नुहुँदैन त्यसकारण यी कुराहरू केवल श्रीमतीलाई मात्रै या श्रीमानलाई मात्रै लागू हुने भन्ने होइनन् जसरी विवाह दुई बीचको अझ हाम्रो विश्वास आस्थामा त विवाह तीनजनाको एउटा सहकार्य हो विवाहमा श्रीमान श्रीमती अनि स्वयं परमेश्वर हुनुहुन्छ अनि जब हामी एक्लै अर्काको कुरा सुन्दैनौ एक्लै अर्कालाई आदर गर्दैनौ भने त्यो सहकार्य कहाँ बाँकी रहन्छ र अनि यसले चाहिँ भावनात्मक रूपमा हामीलाई कठोर बनाउँछ र यसले हाम्रो सम्बन्धलाई चाहिँ टाढा लैजाने काम गर्दछ प्रिय साथीहरू मानिसहरू केवल खाना र पैसाले मात्रै बाँच्दैनन् नि होइन र यो हामीले सुनेका छौँ हामीले भोगेका पनि छौँ हामीलाई भावनात्मक साथ पनि चाहिन्छ हामी भावनात्मक रूपमा एकदम आफूलाई सुरक्षित र सपोर्टेड हामी फिल गर्न चाहन्छौँ त्यसकारण आज यो विषयमा कुराकानी गर्दै गर्दाखेरि हामी आफैले आफैलाई प्रश्न गरौँ हामी यो कुरालाई सोचौँ कि के म र मेरो श्रीमान हामी खुलेर आफ्नो मनको कुराहरू शेयर गर्ने गरिराखेका छौँ के मेरो जीवनसाथीले मसँग आफ्ना कुराहरू खुलेर राख्नको लागि सुरक्षित महसुस गरेको छ कि छैन होला मैले त्यो खालको वातावरण बनाएको छु कि छैन होला कि सम्भवतः मैले भनेका कति कुराले गर्दा मेरो जीवनसाथीले मेरो श्रीमानले या श्रीमतीले मसँग कुरै गर्न पो छोडेको हो कि ममा त्यस्तो केही कुरा पो छ कि यी कुराहरू चाहिँ हामी आफैले मनन गर्न जरुरी छ प्रिय मित्र अहिलेको समयमा धेरै जसो विवाहको समस्या भनेको हाम्रो व्यस्त जीवनशैली पनि हो हामी श्रीमान श्रीमती दुवैजना काम गर्छौँ हामी अफिस जाँदैनौँ भने पनि हामी घरको काममा व्यस्त हुन्छौँ या कुनै न कुनै कुरामा हाम्रो समयहरू बितिराखेको छ र अहिलेको समय यस्तो चुनौतीपूर्ण समय छ कि हामी पक्कै पनि केही नगरिकन बस्न सक्ने अवस्थामा छैनौँ हाम्रो जीवन धान्नको लागि भए पनि हामीले धेरै सङ्घर्ष धेरै समय चाहिँ घर र परिवारभन्दा बाहिर बिताउनु पर्ने हाम्रो बाध्यता छ त्यो आफ्नो ठाउँमा छ तर त्यो सँगसँगै आजभोलिको दिनचर्यामा दिन एउटा दैनिक जीवनमा चाहिँ यस्ता विभिन्न कुराहरू छन् जसले हाम्रो समयलाई चाहिँ थाहै नपाइकन चाहिँ हामीबाट चोरिराखेको छ हामी काम गर्छौँ काममा व्यस्त हुन्छौँ घरको जिम्मेवारी छ होइन त्यो सँगसँगै आजभोलि हाम्रो धेरै समय मोबाइल सोसियल मिडिया होइन यी यस्ता कुराहरूमा पनि बित्ने गर्छ केही क्षणको लागि त हो भनेर हामीले सोचेको एउटा कुराले पनि हाम्रो जीवनको धेरैभन्दा धेरै समयलाई चाहिँ हामीबाट चोरिराखेको छ त्यो समय कति छिटो बित्यो हामीले थाहा नै पाइराखेका हुँदैनौँ अनि यी सबै कुराहरूले चाहिँ आजभोलि कतिचोटि दम्पतिहरूमा चाहिँ एकअर्कासँग चाहिँ एउटा राम्रो समय बिताउने एकअर्कालाई मात्रै समय दिने भन्ने कुरा नै बिस्तारै हराउँदै गएको छ आजभोलिको समयमा श्रीमान श्रीमती बीच कुराकानी हुँदा पनि अनिवार्य हाम्रो हात हातमा मोबाइल फोन हुन्छ हामी कुरा त गरिराखेका हुन्छौँ तर हाम्रो ध्यान दुईतिर बाँडिएको हुन्छ हामी यति व्यस्त छौँ कि हामी चुपो लागेर एकअर्कालाई सुन्ने मात्रै भनेको त आजभोलि खासै हुँदैन कि जस्तो पनि लाग्छ तर यो धेरै महत्त्वपूर्ण कुरा हो याद राख्नुहोस् जहाँ हाम्रो समय हामी लगानी गर्छौँ त्यही कुरा झन्झन बलियो हुँदै जान्छ भन्नुको मतलब यदि तपाईँ आफ्नो समयलाई आफ्नो सम्बन्धमा आफ्नो श्रीमान या आफ्नो श्रीमतीमा लगानी गर्नुको सट्टा यदि तपाईँ आफ्नो मोबाइल फोनमा मोबाइल चलाउने कुरामा आफ्नो समय लगानी गर्दै हुनुहुन्छ भने तपाईँ र तपाईँको मोबाइलसँगको सम्बन्ध चाहिँ बलियो हुँदै जान्छ आजभोलि भएको पनि त्यही नै हो हाम्रो सम्बन्ध बरु हाम्रो श्रीमान र श्रीमतीसँग त्यति बलियो छैन होला जति बलियो सम्बन्ध हामीले हाम्रो मोबाइल फोनसँग बनाएका छौँ हामी कहीँ गए पनि मोबाइल फोनलाई छोड्दैनौँ होइन अनि दुःख लाग्दो कुरा हो कतिचोटि परमेश्वरभन्दा अगाडि पनि कहिलेकाहीँ त हाम्रा यी यस्ता अप्सेसनहरू नै अगाडि आउँछ कि जस्तो पनि हामीलाई लाग्छ होइन तर यी कुराहरूलाई सुधार गर्नै नसकिने भन्ने चाहिँ होइन है अब फेरि सबै दोष हामी मोबाइल फोनलाई मात्रै पनि दिन सक्दैनौँ सबै कुराका सकारात्मक र नकारात्मक पाटोहरू छन्
यसलाई हामी कसरी चाहिँ चलाउने, कुन चाहिँ पाटोलाई हामीले लिने, कुन चाहिँ पाटोलाई चाहिँ हामीले छोडिदिने भन्ने कुराहरू हामी आफै निर्णय गर्न सक्छौ। त्यस कारणले गर्दा हामीले हाम्रो श्रीमान र श्रीमतीमा चाहिँ समय लगानी गर्न जरुरी छ। अहिलेको समयमा यदि यो पापमय संसारमा जहाँ चाहिँ बिछोड हुनु, छोडपत्र हुनु, डिभोर्स हुनु, एकले अर्कालाई त्यागेर हिँड्नु, धोका दिनु सामान्य जस्तो बन्दै गएको अवस्थामा यदि

साना सोचेका तर महत्वपूर्ण कुराहरू चाहिँ लगानी गर्नु अति नै आवश्यक हुन्छ। जस्तै सँगै चिया पिउनु, के यो महँगो छ र के यसमा धेरै रुपियाँ पैसा लाग्छ र लाग्दैन, यसमा लाग्छ तपाईँको प्रेम, वास्ता र तपाईँको समय निकाल्ने इच्छा, यी कुराहरू चाहिँ तपाईँले इन्भेस्ट गर्न सक्नु पर्यो। केही समय साँझ सुत्नुभन्दा अगाडि श्रीमान श्रीमती बसेर केही मिठा कुरा गर्ने, एकअर्काको दिनबारे सोध्ने अथवा एकअर्काको निम्ति मात्रै छुट्टै प्रार्थनाको समयमा तपाईँहरू दुईजनाले एकअर्कालाई प्रार्थना गर्ने, यी कुराहरू साधारण लाग्छन् तर एउटा बलियो वैवाहिक सम्बन्धको लागि अति नै महत्वपूर्ण कुराहरू हुन्।

0: प्रिय साथीहरू, हरेक मानिसलाई हौसला चाहिन्छ। धेरै मानिसहरू भित्रभित्रै थाकेका हुन्छन्, चिन्तित हुन्छन्, हताश हुन्छन् र कहिलेकाहीँ उनीहरूलाई केवल एउटा दयालु शब्दको आवश्यकता मात्र हुन्छ। हामी हाम्रा शब्दहरूलाई यसरी प्रयोग गर्न सक्छौ कि त्यो शब्दहरू हाम्रो जीवनसाथीको लागि शक्ति बन्न सकुन्, प्रेरणा अनि हौसला बन्न सकुन्। हामी गल्तीहरू त देख्छौ तर हामी सकारात्मक कुराहरू चाहिँ भन्न बिर्सन्छौ। हामी गुनासोहरू त पोखाउँछौ तर सँगसँगै हामी उहाँलाई कति कदर गर्छौ या कति प्रेम गर्छौ या उहाँको लागि हामी कस्तो खुसी छौ भन्ने कुराहरू, यी सकारात्मक कुराहरू चाहिँ हामी प्राय भन्न बिर्सिराखेका हुन्छौ। जस्तै तपाईँले राम्रो गरिरहनु भएको छ अथवा सिम्पल थ्याङ्क यू अथवा म तपाईँको कदर गर्छु, तपाईँप्रति म परमेश्वरप्रति धन्यवादी छु, यस्ता कुराहरूले चाहिँ सम्बन्धमा न्यानोपन थप्ने काम गर्छ, भावनात्मक रूपमा चाहिँ एउटा ऊर्जा दिने काम गर्छ। आलोचनाले दूरी ल्याउँछ भने हौसलाले चाहिँ हाम्रो सम्बन्धलाई नजिक ल्याउने काम गर्दछ। त्यसकारण म यहाँहरूलाई उत्साह दिन चाहन्छु कि कहिलेकाहीँ तपाईँको श्रीमान या श्रीमतीले एउटा अदृश्य स्ट्रगल गरिराख्नु भएको हुन सक्छ। सायद त्यसको बारेमा तपाईँलाई उहाँले केही भन्नुभएको छैन होला तर भित्रभित्रै एउटा संघर्षमा उहाँहरू बाँचिराख्नु भएको हुन सक्छ। त्यसकारण तपाईँले घरमा पनि यति निरन्तर आलोचना मात्र गर्नुभयो भने हाम्रो जीवनसाथीको हृदय अझ तोडिन सक्छ, अझ थाक्न सक्छ। त्यसकारण हामीले हाम्रो घरलाई या हाम्रो विवाहलाई चाहिँ यस्तो स्थान बनाउनु पर्यो जहाँ चाहिँ हामी एकअर्का आएर हौसला पाउन सकौं। होइन, हामीले हाम्रो काममा, हाम्रो बाहिरी संसारमा, हाम्रो जीवनमा, दैनिक जीवनका चुनौतीहरूसँग लड्दै गर्दाखेरि फेरि घरमा आएर पनि, विवाहमा पनि त्यही खालको कुराहरूसँग सङ्घर्ष गर्नु पर्यो भने पक्कै पनि त्यसले एउटा भावनात्मक रूपमा मानिसलाई विक्षिप्त नै बनाउँछ। त्यसकारण चाहे संसारमा जस्तो सुकै कुरासँग हामीले सामना गर्नु परोस्, चाहे जस्तो सुकै चुनौतीको सामना गर्नु परोस्, हाम्रो विवाह यो चाहिँ यस्तो सुरक्षित स्थान हामीले बनाउनु पर्यो कि यहाँ आएर चाहिँ जहिले पनि आफ्ना कुराहरू हामी खुलेर गर्न सकौं, एकअर्कालाई सहायता गर्न सकौं, एकअर्कालाई उत्साह दिन सकौं, यस्तो खालको विवाह चाहिँ, यस्तो खालको सम्बन्ध चाहिँ हामीले बनाउनु पर्दछ। त्यसकारण आउनुहोस् आज तपाईँ र म सँगै प्रण गरौं कि अब चाहिँ म मेरो विवाहमा मेरो जीवन साथीलाई चाहिँ प्रोत्साहन दिने शब्दहरू बोल्नेछु, म पक्कै पनि आफ्नो मनको कुरा खुलेर गर्नेछु र उहाँलाई पनि आफ्नो कुराहरू खुलेर राख्नको लागि म त्यही खालको वातावरण सृजना गर्नेछु मेरो घरमा मेरो विवाहमा। हामीले यदि गरेको यो निर्णयलाई निरन्तर हामीले लागू गर्यौं भनेदेखि पक्कै पनि हाम्रो विवाहमा हामी फेरि हाम्रो भावनात्मक सम्बन्धलाई बलियो बनाउन सक्छौ। र यदि तपाईँ भन्नुहोला कि मेरो विवाहमा त त्यस्तो समस्या छैन अहिलेसम्म भन्नुहुन्छ भने परमेश्वरलाई धन्यवाद होस्। तर विवाहमा समस्या छैन भन्दैमा हामीले यी कुरालाई नजरअन्दाज गर्ने चाहिँ होइन। सम्भवतः तपाईँ कतिपय कुरा अगाडिबाटै गर्दै हुनुहुन्छ जसको कारण तपाईँको विवाहमा समस्या आएको छैन, त्यो कुराको लागि हामी परमेश्वरप्रति धन्यवादी छौँ। तर यी कुराहरूलाई निरन्तरता दिन जरुरी छ। जसरी हामी हाम्रो विवाहमा इफोर्ट लगाउँछौँ त्यो कुरालाई निरन्तर हामीले गर्न जरुरी छ, किनकि विवाह चाहिँ विवाहमा चाहिँ केवल जिम्मेवारी र चुनौतीका कुराहरू मात्र छैनन्। विवाह चाहिँ वास्तवमा एउटा आनन्ददायक सम्बन्ध हो, होइन? आनन्द पनि छ, हाँसो पनि छ, खुसी पनि छ, रमाइलो पनि छ, होइन? यी कुराहरूलाई चाहिँ हामीले अँगालेर यसमा भएका चुनौती समस्याहरूलाई चाहिँ मिलेर हामीले अगाडि समाधान गर्न सक्यौं भने पक्कै पनि परमेश्वरले चाहनु भए जस्तो वैवाहिक सम्बन्धमा चाहिँ हामी जिउन सक्छौं। प्रिय मित्र, हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौँ अनि यी दिनहरूमा म अनुभव गर्दैछु कि अरू विषयहरूमा कुरा गर्दाखेरि चाहिँ मलाई यस्तो छिटो समय गए जस्तो लागेको थिएन, तर विवाहको विषयमा कुरा गर्दाखेरि हुन त हामी दिदी बहिनीकै लागि कार्यक्रम बनाउँछौ र सबै कुराहरू हामी सँगै सम्बन्धित कुरा नै हुन्, तर थाहा छैन सम्भवतः परमेश्वर यी कुराहरू मैले आफैले बोलेको कुराहरूबाट मेरै विवाहको निम्ति पनि परमेश्वरले मलाई धेरै कुराहरू सिकाउँदै हुनुहुन्छ। त्यस कारणले गर्दा यो विषयसँग चाहिँ म अझै धेरै नजिक एउटा नजिकता म महसुस गरिराखेको छु र यो कुरा गर्दै गर्दाखेरि कतै छिटो यो सकियो भन्ने जस्तो मलाई लागिराखेको छ। मैले मात्र त्यस्तो अनुभव गरेको हुँ कि न साँच्चै तपाईँलाई पनि त्यस्तो लाग्दैछ कि? तपाईँले मलाई लेखेर पठाउनु भयो भने मलाई अति नै खुसी लाग्नेछ। तपाईँ कस्तो अनुभव गर्दै हुनुहुन्छ या जुन विषयमा हामी यो महिना कुरा गर्दैछौ त्यो विषय तपाईँको लागि कतिको फाइदाजनक या आशिषित भएको छ, ती कुराहरू यदि तपाईँ हामीसँग बाँड्न चाहनुहुन्छ भने कार्यक्रमको अन्त्यमा दिने ठेगानामा हामीलाई सम्पर्क गर्न नबिर्सिनुहोला। हवस् त आजको लागि यति नै। अर्को हप्ता फेरि हामी यसै विषयसँग सम्बन्धित अर्को एउटा पात्रमा रहेर कुराकानी गर्नेछौ। आजको लागि म ममता कार्यक्रम नारी आशाबाट बिदा हुन्छु। अर्को हप्ता भेटौँला। तबसम्म परमेश्वरको अनुग्रह तपाईँको जीवनमा र विशेष तपाईँको विवाहमा रहिरहोस्। जय मसी अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ता को लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ता को लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियो एक्सएस समयको हर्षका साथै इन्टरनेट अनलाइनको www.redhaven.org मार्फत संसार भर केही साथ प्रसारण भइरहेको साँझ 6:45 बजेको खबरमा म वेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर। गल्छी गाउँपालिकाको आर्थिक वर्ष 2083/84 नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि भए सुझाव संकलन कार्यक्रम सम्पन्न। बालमैत्री र चाहना चाहना अनुसार नीति तथा कार्यक्रम निर्माण गर्नुपर्नेमा जोड। पुलवामा खानापानी आयोजनाका सब इन्जिनियरमाथि कुटपिट। जेएनजी आन्दोलनका क्रममा बाल सुधार गृहबाट फरार भएका एक युवक धादिङमा पुनः चोरी कसुरमा पक्राउ। प्रधानमन्त्रीले नै संसदमा स्पष्टीकरण दिनुपर्ने एमालेको माग। एमसीए नेपालले 2 सब स्टेशन र 297 किलोमिटर प्रसारण लाइनको काम शुरू गर्यो। धादिङको गल्छी गाउँपालिकाले आर्थिक वर्ष 2083/84 नीति कार्यक्रम तथा बजेट तर्जुमालाई थप सहभागितामूलक समावेशी र जनमुखी बनाउने उद्देश्यले आयोजना गरेको राय सल्लाह तथा सुझाव संकलन कार्यक्रम बुधबार सम्पन्न भएको छ। गाउँपालिकाको सभा हल बैरिणीमा सम्पन्न कार्यक्रममा स्थानीय तहमा क्रियाशील राजनैतिक दलका प्रतिनिधि, शिक्षक, विभिन्न संघ संस्थाका सहकारी, बुद्धिजीवी, समाजसेवी, ज्येष्ठ नागरिक, सञ्जाल, आमा तथा महिला समूह, गल्छी बाल समूह, सञ्जाल युवा क्लब, संचारकर्मी तथा अन्य सरकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले गाउँपालिकाको समग्र विकास, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सड़क पूर्वाधार, पर्यटन प्रवर्धन, युवा तथा खेलकुद, महिला तथा बालबालिका, रोजगार सृजना, सामाजिक सुरक्षा तथा वातावरण संरक्षण लगायतका विषयमा आफ्ना महत्वपूर्ण सुझाव तथा धारणा प्रस्तुत गरेका थिए। सहभागीहरूले स्थानीय आवश्यकता, बालमैत्री र जनचाहना अनुसार नीति तथा कार्यक्रम निर्माण गर्नुपर्छ पर्नेमा जोड़ दिएका थिए। कार्यक्रममा प्राप्त सुझावहरूलाई आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा समावेश गरिने गाउँपालिकाले जनाएको छ। कार्यक्रम सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलालले गर्नुभएको थियो भने कार्यक्रमको समापन सँगै सहभागीहरूले आगामी बजेट तथा कार्यक्रम जनमैत्री र विकासमुखी हुने विश्वास व्यक्त गरेका थिए। धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर 4 पौवामा संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवन अन्तर्गत धादिङ शाखा कार्यालयमा कार्यरत सब इन्जिनियरमाथिको पीट भएको छ। घटनामा एकजना सब इन्जिनियर गम्भीर घाइते भएका छन्। पीड़ित पक्षका अनुसार इजारा खानेपानी आयोजनाको साइट निरीक्षणका लागि धादिङ पौवा जाँदै गरेका प्राविधिकहरू मोटरसाइकलमा यात्रा गरिरहेका बेला बाटोमा ढलान गरिएको सड़क खण्ड पार गरेपछि एक व्यक्तिले मोटरसाइकल रोकी उनीहरूमाथि आक्रमण गरेका थिए। कोटपीटबाट सप्तरीको सप्तकोशी नगरपालिका 2 निवासी सब इन्जिनियर हवेन्द्र कुमार यादव गम्भीर घाइते भएका छन्। आक्रमणकारीले मुखमा मुखा प्रहार गर्दा उहाँको दाँत हल्लिनुको साथै बंगरा नजिकको हड्डी समेत भाँचिएको पीड़ित पक्षले जनाएको छ। घाइते उहाँलाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। घटनामा मोटरसाइकल चालक चितवनको भरतपुर महानगरपालिका 9 निवासी सब इन्जिनियर सुरेश आले मगरमाथि पनि आक्रमण भएको थियो। हेलमेट लगाएका कारण उहाँ सामान्य अवस्थामा रहेको बताइएको छ। पीड़ित पक्षले नीलकण्ठ नगरपालिका 4 निवासी 40 वर्षीय सञ्जीत मल्लले कुटपिट गरेको दावी गरेको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय धादिङमा निवेदन दर्ता भइसकेको र घटनाको अनुसन्धान तथा आरोपितको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। जेएनजी आन्दोलनका क्रममा बाल सुधार गृहबाट फरार भएका एक युवक पुनः चोरी कसुरमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिका 11 सिमली ज्याम्रुङका 19 वर्षीय याकुब नेपालीलाई चोरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो। उनी यसअघि बागलुङ र धादिङमा भएका चोरी घटनामा दोषी ठहर भई बाल सुधार गृहमा सजाय भुक्तान गरिरहेका बेला गत जेठ 25 गते जेएनजी आन्दोलनका क्रममा भक्तपुर स्थित बाल सुधार गृहबाट फरार भएका थिए। प्रहरीका अनुसार असार 24 गते नेत्रावती दब्जुङ गाउँपालिका 4 निवासी मीन बहादुर तामाङको घरमा ताला फुटाई सुनका गहना तथा नगद चोरी भएको सूचना प्राप्त भएपछि प्रहरीको टोली परिचालन गरिएको थियो। अनुसन्धानका क्रममा घटनामा याकुब नेपालीको संलग्नता खुलेपछि प्रहरीले उनलाई जेठ 25 गते पक्राउ गरेको जनाएको छ। प्रहरीले उनको घरमा खानतलासी गर्दा चोरी गरिएका सुन जस्तो पहेँलो धातुको 4 नौगेडी, 3 औठी, 1 थान मोबाइल फोन तथा नगद 4,100 बरामद गरेको जनाएको छ। पक्राउ परेका नेपाली विरूद्ध मुलुकी अपराध संहिता 2074 अन्तर्गत चोरी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यसअघि उनी बागलुङ नगरपालिका 1 मा भएको सुन चोरी प्रकरण में दुई वर्ष बाल सुधार गृह बस्ने तथा 23,000 जरिमाना तिर्ने सजाय पाएका थिए। त्यस्तै सिद्धले गाउँपालिका पाँचमा भएको 46,580 बराबरको चोरी मुद्दामा पनि दोषी ठहर भई सजाय भुक्तान गरिरहेका थिए। खबरको क्रम बाँक्ने छ एकछिन विश्राम।
1: अब ब्रेक को साथ में
2: शिवम सीमेंट क्वालिटी को मामला में नो कम्प्रोमाइज भन्दै सिर ठाड़ो पारिरहेका छौं सदा सर्वदा।
3: होइन यही बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन न अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिल्यै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 MHz।
0: विश्रामपछि अब बाँकी खबर। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सीमा सम्बन्धी दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको स्पष्टीकरण दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा मन्त्री खनालले नेपाल भारत सीमाका विभिन्न ठाउँमा क्रस बोर्डर अकुपेशन, सीमापार उपयोग उपभोग सम्बन्धी धेरै ठाउँमा विवाद रहेको बताउनुभयो। उहाँले सरकारले सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न नेपाल र भारतका संयन्त्र मार्फत म्यापिङको काम गरिरहेको जानकारी दिनुभयो। सीमा सम्बन्धी विस्तृत विवरण नक्साङ्कन सम्पन्न भएपछि सार्वजनिक हुने उहाँको भनाइ छ। मन्त्री खनालले सीमा क्षेत्रमा दुवै पक्षले आफ्नो उपभोगमा रहेको भूभागमाथि दावी गर्दै आएको बताउँदै प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको भनाई पनि यही आर्थिक यथार्थ र क्रस बोर्डर अकुपेशनको सन्दर्भसँग सम्बन्धित रहेको दोहोर्याउनुभयो। परराष्ट्र मन्त्री खनालले सीमा विवादको मूल प्रश्न यसको समाधान कसरी गर्ने भन्ने रहेको उल्लेख गर्दै नेपाल भारत सीमा विषय द्विपक्षीय मुद्दा भएकाले ऐतिहासिक सन्धि सम्झौता नक्सा तथा स्थापित आधारमा कूटनीतिक संवाद र वार्ता मार्फत समाधान खोज्न नेपाल प्रतिबद्ध रहेको बताउनुभयो। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिलाई लिएर परराष्ट्र मन्त्रीले दिएको स्पष्टीकरणप्रति आफ्नो दलको असहमति रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा नेता थापाले प्रधानमन्त्रीको घोषणा वा वक्तव्यको रक्षा परराष्ट्र मन्त्रीले गर्ने नभई प्रधानमन्त्री स्वयं रोस्टममा उपस्थित भएर जवाब दिनुपर्ने माग गर्नुभयो। प्रधानमन्त्रीले निरन्तर रूपमा संसदको उपेक्षा र उपहास गरेको आरोप लगाउँदै थापाले यसलाई स्वेच्छाचारिता र अधिनायक वादको संकेतका रूपमा चित्रण गर्नुभयो। उहाँले प्रधानमन्त्रीको कार्यशैलीले देशलाई कुन दिशामा लैजान खोजिएको हो भनी प्रश्न समेत गर्नुभयो। नेता थापाले संसदमा विद्यमान गतिरोध अन्त्यका लागि तीनवटा शर्त अघि सार्नु भएको छ। उहाँको अनुसार प्रधानमन्त्रीले रोस्टममा आएर आफ्ना गल्तीहरू सच्याउनु पर्ने, सभामुखले विवादित अभिव्यक्तिबारे रूलिङ गर्नुपर्ने र राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापतिले आफ्ना सदस्यलाई गल्ती स्वीकार गर्न निर्देशन दिनुपर्नेछ। यी मागहरू पूरा नभएसम्म राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र देशको गरिमाका निम्ति एमालेको संघर्ष चलिरहेको उहाँको भनाइ छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेवेले नेपालले कसैको भूमि मिचेको छ कि भनेर खोज्दै हिँड्ने सत्तापक्षका सांसदहरू देखेर आफू लज्जित भएको टिप्पणी गर्नुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा नेता आङदेवेले मेरो देशले कसैको सीमा मिचेको छैन भनेर हिँड्नुपर्नेमा सत्तापक्षका केही सांसदहरूले नेपालले भारतको सीमा मिचेको हो भनेर नारायण देखिको बल लगाएर दौड़िराखेको भन्दै आपत्ति जनाउनुभयो। लिपुले कालापानी र लिम्पिया धुरा नेपालको भूमि हो भन्ने कुरा दुनियाँलाई भएको र ती समस्याको समाधान गहन कूटनीतिक संवाद मार्फत टुङ्गो लगाउनु पर्ने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, लिपुले कालापानी र लिम्पिया धुरा हाम्रो हो भन्ने दुनियाँलाई थाहा छ। यही संसदले ती भूभाग सहितको नक्सा पारित गरेको पनि दुनियाँलाई थाहा छ। यो विषयको हल उत्तेजना र आवेशले होइन, संयमित ढंगले गहन संवादको माध्यमबाट कूटनीतिक प्रक्रियाबाट हुनुपर्दछ। सत्तापक्षका कतिपय सांसदहरू नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न नवारणदेखिकै बल लगाएर दौड़िराख्नु भएको छ। नेता देवेले आज सत्तापक्षकै कारण संसदमा प्रश्न गर्ने क्षमताको समेत ह्रास भइराखेको कारण एक दृश्य देख्नु परेको गुनासो पनि गर्नुभयो। मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल एमसीए एनसीएले आज नुवाकोटमा दुईवटा सब स्टेशन र 297 किलोमिटर लामो विद्युत प्रसारण लाइनको निर्माण कार्य औपचारिक रूपमा शुरू गरेको छ। अमेरिकाको 55 करोड़ डलर अनुदान र नेपाल सरकारको 19 करोड़ 70 लाख डलर अर्थात कुल झण्डै 1 खर्ब 29 अर्ब रूपियाँको लगानीमा कार्यान्वयन भइरहेको यस आयोजना अन्तर्गत रातमाटे र न्यू दमौली सब स्टेशन निर्माण हुनेछ। यसका साथै लप्सीफेदी रातमाटे न्यू हेटौडा रातमाटे न्यू दमौली र न्यू दमौली न्यू बुटवल गरी तीनवटा खण्डमा प्रसारण लाइन बन्नेछ। अर्थ मन्त्रालयका सचिव एवं एमसीए नेपाल संचालक समितिका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो आयोजनालाई देशको आर्थिक भविष्यका लागि महत्वपूर्ण लगानी भएको बताउँदै ऊर्जा सुरक्षा र लगानी प्रवर्धनका लागि प्रसारण पूर्वाधार सुदृढ पार्न अपरिहार्य रहेकोमा जोड़ दिनुभयो। नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले एमसीसी कम्प्याक्ट मार्फत नेपालको ऊर्जा भविष्यको मेरुदण्ड निर्माण भइरहेको उल्लेख गर्दै भरपर्दो बिजुली घर परिवार कारखाना र कृषि क्षेत्रका लागि लाभदायक हुने बताउनुभयो। निर्माण सम्पन्न भएपछि रातमाटे र न्यू दमौली सब स्टेशन नेपालका सबैभन्दा ठूला उच्च भोल्टेज सब स्टेशन मध्ये पर्नेछन्। यस पूर्वाधारले राष्ट्रिय विद्युत ग्रिड सुदृढ पार्नको साथै नेपाललाई क्षेत्रीय ऊर्जा बजारमा प्रमुख भूमिकामा स्थापित गर्ने अपेक्षा राखिएको छ।

सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँच मैत्री उपकरणहरू समावेश गरिएका छन्। दृष्टिविहीन, न्यून दृष्टि, रंग पहिचानमा समस्या, पढ़ाई सम्बन्धी कठिनाई भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका प्रयोगकर्ताहरूले सरकारी वेबसाइटको सामग्री अझ सहज रूपमा प्रयोग गर्न सक्ने गरी सबै सरकारी वेबसाइटमा पहुँच मैत्री उपकरण राखिएको सूचना प्रविधि विभागका सूचना अधिकारी प्रकाश दौवाड़ीले बताउनु भएको छ। सरकारले गएको चैतमा सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 बुदे कार्यसूचीको बुदा नम्बर 30 सरकारी एप तथा पोर्टललाई अपाङ्गता भएका व्यक्ति र कम प्राविधिक ज्ञान भएका नागरिकले पनि चलाउन सक्ने गरी सरल बनाउने उल्लेख छ। सरकारी वेबसाइट खोलिसकेपछि तलपट्टि मध्य भागमा एक्सेसिबिलिटी टुल आइकन भेटिन्छ। यो सुविधाबाट प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार वेबसाइटको स्वरूप तथा सामग्री समायोजन गर्न पाउनेछन्। जस्तै सजिलैसँग अक्षरको आकार सानो वा ठूलो बनाउने, वेबसाइटमा रहेका अक्षर तथा शब्दहरू र पृष्ठभूमि बीचको भिन्नता बढ़ाएर सामग्री स्पष्ट रूपमा देख्न सहयोग गर्ने जस्ता टुलहरू त्यहाँ राखिएका छन्। दक्षिण अफ्रिकामा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा 12 जनाको ज्यान गएको छ। जोहानेसबर्ग शहरको पूर्वमा रहेको क्लिभल्याण्डको एक बस्तीमा हिजो राति भएको गोलीबारीमा अन्य 9 जना घाइते भएको प्रहरीले उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। जम्पर्स अनौपचारिक बस्तीमा भएको आक्रमणपछि प्रहरीले 10 जना भन्दा धेरै संदिग्धको खोजी शुरू गरेको छ। आक्रमणको उद्देश्य अहिलेसम्म थाहा भएको छैन। दक्षिण अफ्रिका विश्वको सबैभन्दा उच्च हत्या दर भएको देशमध्ये एक हो। दक्षिण अफ्रिकामा औषधमा प्रतिदिन झण्डै 60 जनाको हत्या हुने गरेको छ। दक्षिण अफ्रिकी बन्दुकधारी संघका गिदोन जुबर्टले उद्धृत गरेको तथ्याङ्क अनुसार दक्षिण अफ्रिकामा कानूनी रूपमा राखिएका झण्डै 30 लाख हतियार छन् र कम्तीमा त्यति नै संख्यामा इजाजत पत्र बिनाका हतियार छन्। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य मुख्य खबर पुनः एकपटक। गल्छी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि राय सुझाव संकलन कार्यक्रम सम्पन्न। बाल मैत्री र जनचाहना अनुसार नीति तथा कार्यक्रम निर्माण गर्नुपर्नेमा जोड़। धादिङको पौवामा खानेपानी आयोजनाका सब इन्जिनियरमाथि कुटपिट। जेएनजी आन्दोलनका क्रममा बाल सुधार गृहबाट फरार भएका एक युवक धादिङमा पुनः चोरी कसुरमा पक्राउ। र प्रधानमन्त्रीले नै संसदमा स्पष्टीकरण दिनुपर्ने एमालेको माग। एमसीए नेपालले 2 सब स्टेशन र 297 किलोमिटर प्रसारण लाइनको काम शुरू गर्यो। यसका साथै अहिलेलाई खबर यति नै। बेलुकी 8:30 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: Chill Energy Drink Time Check अहिले ठीक 7 बजेको छ
1: Extreme Energy Drink Taste the difference Feel the energy
2: रेडियो धारी समय संकेत
3: अहिले साँझको 7 बज्यो
4: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा

0: हनीमारी लाइन्स लाइफ इन्स्योरेन्स खुलेर जियौं।
1: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौं, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट एएमआर बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया भाइरस फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरूपयोग रोकौ, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौ, सचेत बनाऊ।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: toilet pony, yeah. Extreme energy drink.
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धारिङमा शैक्षिक सत्र 2083-84 को लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नको लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
1: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48
2: अध्ययन अवधि 3 वर्ष 3 वर्षको जम्मा शुल्क रु 48,000 3 किस्तामा तिर्न सकिने न्यूनतम योग्यता एसई एसएलसी मा न्यूनतम 1.6 जीपीए हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति एसई परीक्षाको प्रवेश पत्र पुनः शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म। फारम शुल्क रु 1,000। नोट, अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757 इन्जिनियर अजय कुमार यादव 98161-10-66 नवीन काफले सूचना अधिकारी 98549-50-39 रश्मिला दंगाल अधिकारी 98549-56-90-34 सन्तोष नगरकोटी 98511-20-798 नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ।
3: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100-बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्रीको अभिव्यक्तिमाथि संसदमा चर्को बहस, प्रतिपक्षको कड़ा आपत्ति, सीमा विवादमा सरकारको स्पष्टीकरण, लिपुलेख कालापानी नेपालको अभिन्न अंग रहेको सरकारको भनाई।
1: प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत दश गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्।
0: कांग्रेस महाधिवेशन तयारीमा, सदस्यता अध्यावधिक नगर्ने जन

0: प्रतिनिधि जनप्रतिनिधि महाधिवेशनबाट बाहिरिने आर्थिक विधेयकमा चलखेलको आरोप भ्रामक रहेको अर्थमन्त्रीको दावी
1: प्रधानमन्त्रीलाई विवादित बनाउने प्रधानमन्त्रीपछि अर्थमन्त्रीलाई विवादित बनाउने यति हो सबै राष्ट्रको हितमा छ
0: चितवन सहित विभिन्न जिल्लामा चैते धानमा नेट ब्लास्ट रोगको संक्रमण रोग नियन्त्रणका उपाय अप्नाउन विज्ञको सुझाव देशभर 25,00,000 किसान सूचीकरण प्रणालीमा आबद्ध
2: रियल किसान हो भने एक किसिमको आइडेन्टिटी पनि हो यो एउटा कुरा होइन
0: र एसिया कप सपना अधुरै थाइल्याण्डसँग पराजित हुँदै नेपाल क्वार्टर फाइनलबाट बाहिरियो
3: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: संसद लोकतन्त्रको बलियो आधार र नीति निर्माणको प्रमुख थलो हो तर पछिल्लो समय यो जनसरोकारका मुद्दा भन्दा व्यक्ति र दलगत स्वार्थ प्रदर्शन गर्ने मन जस्तो बन्दै गएको देखिन्छ जनताका समस्या भन्दा भाषण अवरोध र राजनैतिक प्रतिस्पर्धाले प्राथमिकता पाउँदा महत्वपूर्ण कानून र नीतिहरू ओझेलमा परेका छन् संसदको गरिमा जोगाउन दलहरू जिम्मेवार मर्यादित र परिणाममुखी बन्न आवश्यक छ अन्यथा जनतामा संसदप्रतिको विश्वास झन कमजोर हुँदै जानेछ अब खबर सन्तोषी रावलबाट
4: परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालिन शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति दशकजा क्षेत्रमा नेपाल भारत दुवैको जमीन उपभोग भइरहेको विषयमा केन्द्रित रहेको स्पष्टीकरण दिनुभएको छ आजको प्रतिनिधि सभा बैठकमा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिका बारेमा स्पष्टीकरण दिँदै लिपुलेख लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको दावी गर्नुभयो सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको जानकारी गराउनुभयो
5: प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन् नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बााउण्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले क्रस बोर्डर अकुपेशन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ
4: प्रधानमन्त्री शाहले 1816 सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिका बारे दिएको अभिव्यक्तिका बारेमा स्पष्टीकरण दिँदै मन्त्रीले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई ऐतिहासिक तथ्य र सन्दर्भ सामग्रीका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरेको प्रश्न पार्नुभयो सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आपसी समझदारीमै टुंग्याउनु पर्नेमा सरकार अडिग रहेको उहाँको तर्क थियो
5: नेपाल इण्डिया बााउण्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रहरूले म्यापिङको कार्य गरिरहेका छन् यस विषयमा विस्तृत विवरण पछि प्राप्त हुनेछ प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ
4: यसै गरी दशगजा क्षेत्रको अतिक्रमण र सीमा स्तम्भहरूको व्यवस्थापनका लागि प्राविधिक टोलीहरू सक्रिय रहेको र जोइन्ट फिल्ड सर्वे टीमले विभिन्न स्तरमा काम गरिरहेको मन्त्रीले बताउनुभयो सीमा क्षेत्रमा रहेका समस्यालाई वैज्ञानिक ढंगले समाधान गर्न र दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरिरहेको उहाँले सदनलाई विश्वास दिलाउनुभयो यसैबीच उहाँले भारत भ्रमणका क्रममा भारत का विदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल बीच भेटवार्ता भएको बताउनुभयो उहाँले आफ्नो भारत भ्रमण दुई देश बीच सम्बन्ध सुदृढ गर्न फलदायी भएको विश्वास आफूले लिएको बताउनु भएको छ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता विश्वराज आङदेवले प्रधानमन्त्री शाहको राष्ट्रियताप्रतिको निष्ठामाथि प्रश्न उठाउनु भएको छ उहाँले आज बसेको प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको सिमाना मिचेको छ भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई आलोचना गर्दै उक्त अभिव्यक्तिलाई आपत्तिजनक गैरजिम्मेवार र लज्जास्पद रहेको बताउनुभयो सम्बोधनका क्रममा उहाँले नेपाल कहिल्यै कसैको उपनिवेश नबनेको भन्दै प्रधानमन्त्रीले वीर गोर्खालीको स्वाभिमान विमानमाथि प्रधानमन्त्रीले चोट पुर्याएको आरोप लगाउनुभयो।
6: फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्रीजी आउनु होला, फेरि अर्कै त्यस्तो नहोस् मेरो मुलुकको प्रधानमन्त्रीले। तर डर लाग्छ फेरि कुनै उदण्डता मचाइदिनु होला, डर लागिराखेको छ। तर म अब उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दाखेरि मेरो मुलुकको समस्या प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठुलो छ, भन्दा पनि संवेदनशील छ। त्यसकारण म उपरान्त अब खोज्न चाहन्न।
4: त्यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले संसद सुचारूका तीनवटा उपायबारे जानकारी दिनुभएको छ। बैठकमा दलका तर्फबाट धारणा राख्दै संसदीय दलका नेता थापाले संसद सुचारूको विषय प्रधानमन्त्रीको हातमा रहेको भन्दै नेपालले भारतको सीमा मिचेको कुरा ऐतिहासिक कमजोरी हो भनेर स्वीकार गरेमा संसदको गति विरोध अन्त्य हुने राष्ट्रपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन निर्देशन दिनुपर्ने र सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीले बोकेको वक्तव्यलाई संसदको अभिलेखबाट हटाउने रूलिङ गरेमा समस्या समाधान हुने बताउनुभयो।
7: सम्माननीय प्रधानमन्त्रीको हातमा छ यो संकटको समाधान। उहाँले यो रोस्टममा आएर मैले जे बोले भारत नेपालले भारतका धेरै जग्गाहरू मिचेको छ भन्ने कुरा जो मैले भने यो इतिहासको तथ्यसित मेल खाँदैन छ। यो मेरो ठूलो ऐतिहासिक भूल थियो भनेर स्वीकार गर्ने हो भने यो संकट हल हुन्छ।
4: अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले नेपालको ऐतिहासिकै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढ़ाइरहेकाले सरकारमाथि नियोजित रूपमा ठूलो छ्यात्ने प्रयास भइरहेको बताउनु भएको छ। आजको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै वहाँले पछिल्लो समय आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजमाथि पानाहरू गायब पारिएको भनी आएका समाचारहरू भ्रामक र अतिरञ्जित भएको स्पष्ट पार्नुभयो। समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सुशासनको नारा लिएर आएको सरकारलाई कमजोर बनाउने नियतले केही विषयलाई मात्र उचालिएर आधारहीन आरोप लगाएको बताउनुभयो।
1: प्रधानमन्त्रीलाई विवादित बनाउने, प्रधानमन्त्री पछि अर्थमन्त्रीलाई विवादित बनाउने, यति हो। संसदको महासचिवलाई चिठी लेखेर बकाइदा यी सच्याइ हो। अहिले मैले भनेकै पाँच छवटा कुराहरूलाई सच्याएर हजुरहरूको यसमा चिरकटो भनेर प्रचारित गरिएको छ। चिरकटो होइन, सिङ्गो पाना नै हजुरहरूको विधेयकमा टाँसेर आएको छ, ताकि बहस हुँदा हजुरहरूले सोध्न सक्नुहुने थियो मलाई। सबै राष्ट्रको हितमा छ, आम जनताको हितमा भएका कुनै कुत्सित मनसाय नभएका कुराहरू यहाँ स्पष्ट छन्। त्यसपछि चाहिँ अनि आउगुजी शुरू भयो।
4: चैते धानमा घाँटी मरुवा अर्थात नेक ब्लास्ट रोग संक्रमण देखिएको छ। चितवन, धादिङ, मकुमानपुर लगायतका जिल्लामा चैते धान बालीमा रोगको संक्रमण देखिएको हो। चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरुवा अर्थात नेक ब्लास्ट रोगको संक्रमण देखिएको र दाना नलाग्ने तथा बाल्ला सुक्ने समस्या आएको कृषि अनुसन्धान परिषदले जनाएको छ। राप्ती, खैरहानी, रत्नगर लगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको संक्रमण देखिएको बताउनुभयो। यस वर्ष वैशाख यता लगातार पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान छ। पानी पर्ने रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढ़ाव हुँदा ढुसी जन्य रोग फैलिन अनुकूल वातावरण बनेको धानबाली विज्ञले बताएका छन्। यो रोग संक्रमण घटाउन के गर्ने? नेपाल कृषि अनुसन्धान परिषदका कृषि वैज्ञानिक डाक्टर उज्जवल कुशवाहले सीआईएनसँग भन्नुभयो,
8: यो ढुसी जन्य रोग यो ब्लास्ट चाहिँ विशेष गरी 25-30 डिग्री तापक्रममा र हावामा पानीको मात्रा बढ़ी छ, जसलाई हामी ह्युमिडिटी भन्ने गर्छौ, पानीको आर्द्रता। त्यो हावामा पानीको आर्द्रता 80% भन्दा बढी छ र त्यसपछि तापक्रम 25-30 डिग्री सेन्टिग्रेड छ भने यस्तो कन्डिसनमा यो रोग व्यापक रूपमा सर्ने गर्छ अर्थात् लाग्ने गर्छ। एक दुई दिनमै बाली नै सखात, एक हप्ताभित्रमा जुन खेतमा लाग्यो बाली नै सखात पारिदिन्छन्।
4: धानलाई यो संक्रमणबाट रोकाउनको लागि के गर्नुपर्छ? अब
8: यसबाट बचाउनलाई सर्वप्रथम त उन्नत जातका बिउहरू लगाउनु पर्यो। नयाँ जुन सरकारले प्रमाणित गरेका बिउहरू छन्, सरकारले रिलिज गरेका बिउहरू छन्, सिफारिस गरेका बिउहरू छन्, ती जातहरू लगाउनु पर्यो।
4: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध रहेको जनाएको छ। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएका कृषि सूचना तथा प्रशिक्षण केन्द्रका सूचना अधिकारी डाक्टर प्रकाश ब्राज विष्टले सीआईएनलाई जानकारी दिनुभयो।
2: अब भविष्यमा किसान र जति पनि नेपाल सरकार स्थानीय सरकार अथवा प्रदेश सरकारले दिने सेवा सुविधाहरू सहुलियतहरू पछि चाहिँ किसान सूचीकरणमा आबद्ध भएको किसानलाई मात्रै दिने भन्ने यसको लङ्गम उद्देश्य पनि हो। जबसम्म यो सूचीकरणमा आबद्ध भएपछि उनलाई परीक्षा पत्र जारी गरिन्छ, परीक्षा पत्र जारी गरेपछि अब जब यो हाम्रो सबै सब्सिडीहरू जुन त्यसलाई आबद्ध गरिन्छ नि त्यसपछि चाहिँ सबै उनीहरूको खातामा अथवा उनीहरूले कसले कुन किसानले कति अनुदान अथवा के कति सहयोग कसले पाएको जब त्यो लिङ्क गर्ने पनि हो यसको उद्देश्य।
4: साझा खबरमा विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु तथा सुरक्षा सम्बन्धी सम्झौता गर्न ढिलाइ भएको बताउनु भएको छ। ट्रम्पले ढिलाइ गर्दा त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो। सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै ट्रम्पले इरानको सैन्य क्षमता पूर्ण रूपमा कमजोर भइसकेको दावी गर्नुभयो। उहाँले इरानको सेना, नौसेना तथा वायु सेवालाई लक्षित गर्दै पूर्ण रूपमा पराजित भइसकेको टिप्पणी गर्नुभयो। क्रिकेट टोली एसएससी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिएसँगै एसिया कपमा छनौट हुन असफल भएको छ। एसियाली खेलकुदमा छनौट हुन नसकेको दोस्रो दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन नसकेको हो। आज बिहान मलेसियाको वायु सेवा ओभलमा सम्पन्न भएको क्वार्टर फाइनल खेलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भयो। थाइल्याण्डले दिएको 131 रनको लक्ष्य पछ्याइएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो।
0: हुम्लाको दक्षिणी भेग खडेरीको मारमा बाली सुक्दै खाद्य संकटको चिन्ता।
9: स्याउका बोटाहरू पनि हाम्रा त अब सबै सुकेर त्यहाँ भइसक्यो। खडेरी परिवार त गएको हामी त गराउँदै गोल्नु मिल्न हटेर आएको अहिले हामीहरू क्या गरी पालिने हौ।
0: पानी पर्ने पर्खाईमा हुम्लाको दक्षिणी भेगका किसान रिपोर्टसँगै सड़कमा सवारी साधन दुर्घटनाको जोखिम कम गर्न सांसदको भूमिका लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि दृष्टि साल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर रमल र ओम अस्पतालमा
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5242-5523
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीहरूले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। यति बेला नेपालका अधिकांश स्थानमा प्री मनसून सक्रिय भइरहेको छ, तर हिमाली जिल्ला हुम्लाको दक्षिणी भेगमा भने खडेरी परेको छ। गएको माघदेखि पर्याप्त पानी नपर्दा किसानले लगाएका बाली सुक्न थालेपछि खाद्यान्न उत्पादन घट्ने चिन्ता बढ़ेको हो।
4: हुम्लाको सर्केघाट गाउँपालिका दुई रिपोका सौरी कार्कीको खेत बारीमा उम्रिएका बाली पहेलिँदै सुक्न थालेका छन्। गएको माघ महिनादेखि आवश्यक मात्रामा पानी नपरेपछि पानीको अभावसँगै बालीमा रोग र किराको प्रकोप पनि बढ्दै गएको उहाँ बताउनुहुन्छ। खडेरीले खेतीपाती मात्रै होइन जनजीवन र पशुपालनलाई समेत असर पारेको छ। वर्षा नहुँदा वन क्षेत्रमा घाँस पलाउन नसकेपछि पशु चौपालाई आहाराको समस्या भएको छ। यता धुलो र तातो मौसमका कारण रुगाखोकी झाडा पखाला जस्ता स्वास्थ्य समस्या देखिन थालेको स्थानीय बताउँछन्। अदन्चुली गाउँपालिका दुई हवाघरका कलबुढा पानी नपर्दा खेती र पशुपालन दुवै संकटमा परेको बताउनुहुन्छ। हुम्लाको दक्षिणी क्षेत्रमा अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्छन्। सिंचाई सुविधा न्यून भएकाले वर्षा नहुँदा खेती नै प्रभावित हुने गरेको छ। अहिलेको खडेरीले आगामी खाद्यान्न उत्पादनमा गम्भीर असर पार्ने चिन्ता किसानमा छ। ताजाकोट गाउँपालिका एक जिमानाका पदम खड्काका अनुसार बालीसँगै रुख र बोट बिरुवा समेत सुक्न थालेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुन भित्रिन अझै केही दिन बाँकी छ। सामान्यतया जुन 13 तारिक अर्थात जेठ 30 आसपास मनसुन नेपाल प्रवेश गर्ने गर्दछ। हाल सक्रिय प्री मनसुन प्रणालीका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको भए पनि पूर्वी वायु पूर्णरूपमा सक्रिय नभएकाले केही स्थानमा पानी पर्ने र केही स्थानमा नपर्ने अवस्था रहेको मौसमविदहरू बताउँछन्। मौसम पूर्व अनुमान महाशाखाका मौसमविद विनु महाजनका अनुसार मनसुन भित्रिएपछि मात्रै देशभर नियमित वर्षाको सम्भावना बढ्नेछ। हुम्लाको दक्षिणी क्षेत्रमा गएको माघ यता उल्लेख्य वर्षा भएको छैन। लामो खडेरीका कारण जेठमा बिच्याइने गहुँ बालीको उत्पादन समेत घटेको स्थानीय बताउँछन्। अब कार्तिकमा पाक्ने मुख्य बाली समेत प्रभावित हुने संकेत देखिएपछि किसानहरू सम्भावित खाद्य संकट र भोकमरीको चिन्तामा छन्। बेलुमाया महतारा, सीआईएन रेडियो कर्णाली आवाज, सिमकोट हुम्ला।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। लामो समयदेखि सड़क सुरक्षा ऐन जारी गर्न अलमल।
13: अब हामीले चाहिँ पहिलेदेखि उठाएर विषय चाहिँ सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सड़क सुरक्षा ऐनमा चाहिँ काम भइरहेको छ।
0: सड़क दुर्घटनाको जोखिम कम गर्न नीतिगत सुधार आवश्यक, तर संसदमा छलफल कम। विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: पाखो एकमात्र डीटीएफ सेवा दिस होम
1: डिश होम खुशी को कनेक्शन
2: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थालो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद
3: बिस्तारा कुरिरहेका छन् जसले पिँढी आँगन कुरिरहेका छन् ती मान्छेसँग गएर तपाईलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भन्दा के सवाल राख्नुभयो भने ठूलो न्याय हुन सक्छ
4: तपाईका दैनिक भोगाई तपाईका प्रश्न तपाईका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा
5: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि
6: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो मेरो विधेयक होइन
2: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद
4: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
2: हरेक बिहीबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशभरि
7: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
9: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ नेपालमा सड़क दुर्घटना वर्षेनी बढ़दो चुनौतीका रूपमा देखिए पनि सड़क सुरक्षा सम्बन्धी कानूनी तथा नीतिगत सुधारले अपेक्षित गति लिन सकेको छैन लामो समयदेखि प्रस्तावित सड़क सुरक्षा ऐन जारी हुन नसक्दा दुर्घटना न्यूनीकरणका लागि आवश्यक कानूनी आधार कमजोर बनेको छ ऐन जारी गर्न भएको अलमल र सड़क दुर्घटनाको जोखिम कम गर्न संसद र सांसदको भूमिकाको बारेमा रासोपाका सांसद आशिष गजुरेलसँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ
10: फेरि मन्त्रालय गएर त्यसरी चाहिँ गरेको छैन मैले
11: सभापति भएपछि
10: किनभने अब हामी त सरकारलाई पनि सजग गर्ने निर्देशन दिने समन्वयन गर्ने त्यो अधिकार त समितिले राख्छ
11: तर राम्रो कुरा भन्नको लागि त सभापतिको रूपमा म भएँ त्यसकारणले नजाने कि अथवा दूरी कायम गर्ने कि भन्ने त्यति नै आएछ
10: त्यो छैन होइन अब आवश्यकता अनुसारले आफ्नो चाहिँ विज्ञताको आधारमा आफ्नो अनुभवको आधारमा त्यसको लागि त सभापतिले हैसियत त हुँदैन
11: तर आज धेरै हिमचिम भयो भने भोलि समितिले कुनै निर्देशन दिनु पर्दाखेरि केही गाह्रो पिरो हुने हो कि भन्ने त्यो पनि डर
10: थियो अब हामी त जे भए पनि अब डेलिभरी गरौँ भन्ने सामान्य प्रधानमन्त्रीजीको स्पिरिट पनि त्यही हो एनी हाउ हामी त डेलिभरी गर्न भनेर त्यही हिसाबले नै आयो र हामी पनि राजनीति नगरिएको मान्छेलाई एउटा आशिष गजुरेललाई सिन्धुल क्षेत्रमा दुईले किन जितायो भन्दाखेरि यो प्राविधिक मान्छे हो अनुभव छ काम गर्ने क्षमता छ त्यही भएर नै जिताएर पठाउनु भएको हो
11: प्रधानमन्त्रीजीले पनि बोलाउनु भयो छलफलको लागि सांसदसँग भेटेको त भइनिहाल्यो तर एउटा विज्ञताको आधारमा यसमा के गर्न सकिन्छ भन्ने खालको त्यस्तो पनि संवादहरू हुन्छ
10: त्यसपछि भएको छैन प्रधानमन्त्री कार्यालयबाट चाहिँ यो यातायात व्यवस्थापन ट्राफिक व्यवस्थापनको मिटिङमा चाहिँ गएको छ सामान्य प्रधानमन्त्रीजीको त त्यसरी अरू मिटिङमा गएको छैन
11: त्यसो भए अब यो जुन सड़क पूर्वाधार र दुर्घटना जुन बढ़िरहेको छ नि त्यसलाई अब कसरी रोक्न सकिन्छ त अब तपाईँ सांसदको रूपमा समितिको सभापतिको रूपमा यसबारेमा केही सोचिराख्नु भएको छ अब चाहिँ के नगरी नहुने हो छिटो छिटो
10: अब हामीले चाहिँ पहिलेदेखि उठाएर विषय चाहिँ यो सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो त्यसले चाहिँ अहिले हामी मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सड़क सुरक्षा ऐनको ऐनमा चाहिँ काम भइरहेको छ होइन यो अन्तिम चरणमै छ त्यसमा अब हामीले पनि धेरै इनपुट दियौँ त्यसमा अरू चाहिँ विज्ञहरूको पनि राय लिएर त्यो भन्यो त्यो
11: कस्तो छ व्यवस्था ऐनमा के ल्याउनु
10: अब सड़क सुरक्षा ऐनमा जुन एउटा व्यावहारिक पाटोहरू हामीले हेरिराखेका छौँ जस्तै अब जनचेतनाको कार्यक्रमहरू भयो र यो नियम निस्नेकोलाई चाहिँ कडाभन्दा कडा कारवाही हुने हिसाबले र महत्वपूर्ण त्यसमा विषयवस्तु भनेको चाहिँ सड़क सुरक्षा परिषदको गठन हो किनभने एउटा आजको दिनमा हेर्नु भने 24 घण्टा सड़क सुरक्षा हेर्ने कुनै पनि निकाय छैनन् सबैसँग चाहिँ अलिअलि अहिले अधिकार छ त्यही भएर एउटा अधिकार सम्पन्न सड़क सुरक्षा परिषद गठन हुन्छ त्यसले नै सम्पूर्ण सड़क सुरक्षाको जिम्मेवारी लिन्छ चौबिसै घण्टा उसले जिम्मेवारी दिन्छ त्यो हिसाबले अहिले सड़क सुरक्षा ऐन ड्राफ्ट भइरहेको छ विधेयकको रूपमा त्यो अगाडि बढ्छ र त्यो भएपछि एउटा हामीले चाहिँ सड़क सुरक्षाको लागि डेडिकेटेड निकाय भयो भने यसले धेरै नै फरक पार्छ भनेर चाहिँ यसलाई नै प्राथमिकतामा दिएर हामीले काम अगाडि बढाएको
11: अहिले पनि अब बाटोघाटोमा हेऱ्यो भने प्रहरी प्रशासनको उपस्थिति चाहिँ अलि देखिने हो तर परिषद नै भयो भने के हुन्छ परिषद थप सक्रिय हुने र प्रहरी प्रशासनले सहयोग गर्ने हो कि अथवा त्यसले कसरी के परिकल्पना गरिराखेको छ
10: अब मेन सड़क सुरक्षा हेर्ने चाहिँ सड़क सुरक्षा परिषद हुन्छ अब परिषद आफैले सबै काम गर्ने होइन ट्राफिक प्रहरीले त अब कसैले ट्राफिक नियम निच्याछ भने कारवाही गर्ने उसको जिम्मेवारी हो त्यो जिम्मेवारी उसैको रहन्छ होइन सड़क बनाउने चाहिँ जिम्मेवारी चाहिँ सड़क विभागकै हुन्छ तर अब सड़क सुरक्षा परिषदले चाहिँ यो सड़कको स्तरीय आउनुपर्छ यसको सड़क सुरक्षाको मापदण्ड यो हो तैँले बनाउँदा यो लागू हुनुपर्छ भन्ने खालको चाहिँ नियमहरू ल्याउँछ जस्तै यातायात व्यवस्था विभागले विभागको लागि चाहिँ तेरो चाहिँ चालक अनुमति प्राप्त गर्ने चाहिँ इक्जाम परीक्षाहरू कस्तो हुन्छ यस्तो हुनुपर्छ यस्तो भयो भने अझ सुरक्षित हुन्छ भन्ने कुरा त्यो निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ कामहरू गर्छ अब काम गर्ने भनेको त सरकारवाला निकाय हो तर त्यसको कमान्ड कसले गर्छ भन्दा सड़क सुरक्षा परिषदले गर्छ आज तपाईँले हेर्नुभयो भनेदेखि सड़कको निर्माण पनि सड़क विभागले गर्छ त्यसको स्तर पनि सड़क विभागले नै चाहिँ निर्धारण गर्छ र सड़क सुरक्षाको विषय पनि ऊ आफैले हेर्छ भनेपछि उसलाई त्यो त मिल्दैन नि त कतै न कतै त्यो त मिलेन नि त भनेपछि अब सड़क सुरक्षा परिषदले के गर्छ भन्दा यो सड़क त बन्यो तर सड़क सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन सिग्नल छैन फुटपाथ छैन यस्तो चाहिँ यो सुरक्षित फुटपाथ छैन भन्ने कुरा त सड़क सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ हामीले परिकल्पना गरिरहेका छौँ
11: परिषद बन्ने बित्तिकै सबै समस्याको समाधान भइसक्ने हो कि त्यो परिषद गठन भइसकेपछि पनि सरकार अथवा सरकारवाला निकायले यो काम गरेन भने फेरि प्रभावकारी नहुन सक्छ भन्ने हो
10: स्पष्ट भिजन प्रस्तुत गरेर काम गर्यो भनेदेखि त डेलिभरी भइहाल्छ जस्तो अहिले देखेका छौँ नि हामी सबैले सम्माननीय प्रधानमन्त्रीजी बालेन्द्र शाह भए पनि उहाँले एउटा उद्देश्य राखेर काम गर्नुभएको छ त्यसमा सफल भइरहनु भएको छ नि त होइन मुख्य गर्नुपर्ने तालुक निकायले डेलिभरी गरौँ भने त हुनु रहेछ भन्ने कुरा त प्रष्ट भयो नि त सड़क सुरक्षा ऐन आउँदैमा सड़क सुरक्षा परिषद गठन हुँदैमा चाहिँ सड़कमा चाहिँ मान्छे मृत्यु हुने दुर्घटना जिरो हुने त होइन यो निकायले काम गरेपछि यो निकायले चाहिँ प्रभावकारी ढंगले काम कारवाहीहरू अगाडि बढाएपछि त दुर्घटना कम हुन्छ दुर्घटना कम हुन्छ घाइते कम हुन्छ मृत्यु सड़क दुर्घटनामा मृत्यु कम हुन्छ
11: अहिले समस्या भनेको नियमको पालना नगरेर हो कि बनेका संरचनाहरूको गुणस्तर अथवा त्यसमा केही लापरवाही कमजोरी भएको कारणले
10: सबै हो सड़क दुर्घटना भनेको तपाईँको एउटा सिस्टम हो क्या त्यो सिस्टममा के पर्छ भने सड़क पूर्वाधार पर्यो सवारी साधन पर्यो सड़क प्रयोगकर्ता पर्यो सड़क प्रयोगकर्तामा चालक सहचालक मोटरसाइकल चालक ट्याक्सी चालक पैदल यात्री साइकल चालक होइन व्हील चेयर चालक सबै पर्यो नि त त्यो भयो अनि नियम कानून चाहिँ स्पष्ट नहुनु र नियम कानून शीतल हुनु जनचेतनाको कार्यक्रमहरू न अगाडि नबढाउनु अनि अर्को कुरा चाहिँ तपाईँको चाहिँ प्रविधि मैत्री नहुनु होइन अनि कडाभन्दा कडा नियम पालना नगराउनु होइन र दुर्घटनापछिको तत्काल उद्धार नगराउनु यी त सड़क सुरक्षाका समस्याहरू हुन् त मूलभूत रूपमा सिस्टममा
11: अहिले यो ऐनमा चाहिँ उद्धारको कुरा जोड गर्न खोज्नु भएको केही छ
10: यसमा चाहिँ एउटा चाहिँ तपाईँको डेडिकेटेड चाहिँ उद्धारको चाहिँ एउटा संयन्त्र भन्छ चौबिसै घण्टा त्यसको लागि अलर्ट भएर बस्छ
9: प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिनुभएको अभिव्यक्ति दशगजा क्षेत्रमा नेपाल भारत दुवैको जमीन उपभोग भइरहेको विषयमा केन्द्रित रहेको परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ नेपाली कांग्रेस संसदीय दलका नेता विष्णुराज आगमले प्रधानमन्त्री शाहको राष्ट्रियताप्रतिको निष्ठामाथि प्रश्न उठेको बताउनु भएको छ अर्थमन्त्री डाक्टर सोनी मुवालले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराध बारेमा छानबिन अघि बढ़िरहेकाले सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताउनु भएको छ कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरमा 25 लाख किसान आबद्ध भएको बताएको छ सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु तथा सुरक्षा सम्बन्धी सम्झौता गर्न ढिलाइ गरेको बताउनु भएको छ र नेपाली महिला क्रिकेट टोली एसएससी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिएसँगै एसिया कपमा छनौट हुन असफल भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धिटाललाई धन्यवाद। भोलि जेठ 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।

0: समुदाय का लागि समुदाय को आवाज रेडियो धादिंग 106 मेगाहर्ज।
1: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गएन निधार यता लिएता टिका लगाएर कम्प्युटर किन्ने पैसा उतै दिन्छु। अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त? उता हेर त भान्जा, हेरिरहेछु त मामा, के देखेउ त भान्जा, प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा? भान्जा, त्यसैले निधार यता लिएर टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
2: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङदेखि बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
3: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-17 97510-97778।
4: अनि मैले बाबु अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन नअवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: धादिङवासीको लागि खुसीको खबर, टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला आउँदैछ गजरी बजार माछा पुस्ले ब्याङ्कको अगाडि। महाकुम्भ मेला 2083 साल जेठ 24 गतेदेखि 30 गतेसम्म। तपाईँसँग जुनसुकै कम्पनीको मोटरसाइकल वा स्कुटर छ, अब सजिलै टिभीएससँग साट्नुहोस्। आकर्षक फाइनेन्सको सुविधा, नयाँ बाइक खरिदमा विशेष क्यास डिस्काउन्ट, मन परेको बाइकको निःशुल्क टेस्ट ड्राइभ पनि। आउनुहोस्, साथमा नागरिकता र लाइसेन्स लिएर। थप जानकारीको लागि सम्पर्क गर्नुहोस् सुन्दर विश्वराल, मोबाइल नम्बर 9848-56-20-88, विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1, गजरी बजार, धादिङ। टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला, अवसर नछुटाउनुहोस्, मेला अवधिमा गजरी पुग्नुहोस्। विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1, गजरी बजार, धादिङ। सम्पर्क मोबाइल नम्बर 9848-56-20-88।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: Anima Insurance Life Insurance. Khule Radio.
1: भर्ना खुलियो भर्ना खुलियो भर्ना खुलियो
2: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धारिङमा शैक्षिक सत्र 2083-84 को लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नको लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
1: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48
2: अध्ययन अवधि 3 वर्ष 3 वर्षको जम्मा शुल्क ₹48,000 3 किस्तामा तिर्न सकिने न्यूनतम योग्यता एसईई एसएलसीमा न्यूनतम 1.6 जीपीए हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति एसई परीक्षाको प्रवेश पत्र पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 फारम शुल्क ₹1,000 नोट अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757 इन्जिनियर अजय कुमार यादव 98161910-66 नवीन काफले सूचना अधिकारी 98490-39 रश्मिला बंगाल अधिकारी 98956-5690-34 सन्तोष नगरकोटी 98511-20798 नीलकण्ठ बहु प्राविधिक शिक्षालय धादिङ।
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

रेडियोहरिङ 100.9 मेगाहर्ज का साथ ही इन्टरनेट अनलाइन को www.radiohering.org मार्फत संसार भरकै साथ प्रसारण भइरहेको बेलुकी 38 बजेको खबरमा म ब्रेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर। गल्छी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि भए सुझाव संकलन कार्यक्रम सम्पन्न। बालमित्री र चाहना चाहना अनुसार नीति तथा कार्यक्रम निर्माण गर्नुपर्नेमा जोड। गोवामा खानापानी आयोजनाका सब इन्जिनियरमाथि कुटपिट। जेएनजी आन्दोलनका क्रममा बाल सुधार गृहबाट फरार भएका एक युवक धादिङमा पुनः चोरी कसुरमा पक्राउ। प्रधानमन्त्रीले नै संसदमा स्पष्टीकरण दिनुपर्ने एमालेको माग। एमसीए नेपालले दुईवटा सब स्टेशन र 297 किलोमिटर प्रसारण लाइनको काम शुरू गर्यो। धादिङको गल्छी गाउँपालिकाले आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम तथा बजेट तर्जुमालाई थप सहभागितामूलक समावेशी र जनमुखी बनाउने उद्देश्यले आयोजना गरेको राय सल्लाह तथा सुझाव संकलन कार्यक्रम बुधबार सम्पन्न भएको छ। गाउँपालिकाको सभा हल बैरिनीमा सम्पन्न कार्यक्रममा स्थानीय तहमा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विभिन्न संघ संस्थाका सहकारी, बुद्धिजीवी, समाजसेवी, ज्येष्ठ नागरिक सञ्जाल, आमा तथा महिला समूह, गल्छी बाल समूह, सञ्जाल युवा क्लब, संचारकर्मी तथा अन्य सरकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले गाउँपालिकाको समग्र विकास, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सड़क पूर्वाधार, पर्यटन प्रवर्धन, युवा तथा खेलकुद, महिला तथा बालबालिका

0: का रोजगार सृजना सामाजिक सुरक्षा तथा वातावरण संरक्षण लगायत के विषय में अपना महत्वपूर्ण सुझाव तथा धारणा प्रस्तुत गरेका थिए। सहभागीहरूले स्थानीय आवश्यकता बाल मैत्री र जनचाहना अनुसार नीति तथा कार्यक्रम निर्माण गर्नुपर्नेमा जोड़ दिएका थिए। कार्यक्रममा प्राप्त सुझावहरूलाई आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा समावेश गरिने गाउँपालिकाले जनाएको छ। कार्यक्रम संचालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलालले गर्नुभएको थियो भने कार्यक्रमको समापन सँगै सहभागीहरूले आगामी बजेट तथा कार्यक्रम जनमैत्री र विकासमुखी हुने विश्वास व्यक्त गरेका थिए। धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर 4 पौवामा संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवन अन्तर्गत धादिङ शाखा कार्यालयमा कार्यरत सब इन्जिनियरमाथिको पीट भएको छ। घटनामा एकजना सब इन्जिनियर गम्भीर घाइते भएका छन्। पीड़ित पक्षका अनुसार इजारा खानेपानी आयोजनाको साइट निरीक्षणका लागि धादिङ पौवा जाँदै गरेका प्राविधिकहरू मोटरसाइकलमा यात्रा गरिरहेका बेला बाटोमा ढलान गरिएको सड़क खण्ड पार गरेपछि एक व्यक्तिले मोटरसाइकल रोकी उनीहरूमाथि आक्रमण गरेका थिए। कोटपीटबाट सप्तरीको सप्तकोशी नगरपालिका दुई निवासी सब इन्जिनियर अवेन्द्र कुमार यादव गम्भीर घाइते भएका छन्। आक्रमणकारीले मुखमा मुखा प्रहार गर्दा उहाँको दाँत हल्लिनुको साथै बंगरा नजिकको हड्डी समेत भाँचिएको पीड़ित पक्षले जनाएको छ। घाइते उहाँलाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। घटनामा मोटरसाइकल चालक चितवनको भरतपुर महानगरपालिका नौ निवासी सब इन्जिनियर सुरेश आले मगरमाथि पनि आक्रमण भएको थियो। हेलमेट लगाएका कारण उहाँ सामान्य अवस्थामा रहेको बताइएको छ। पीड़ित पक्षले नीलकण्ठ नगरपालिका 4 निवासी 40 वर्षीय सञ्जीव मल्लले कुटपिट गरेको दावी गरेको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय धादिङमा निवेदन दर्ता भइसकेको र घटनाको अनुसन्धान तथा आरोपितको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। जेन्जे आन्दोलनका क्रममा बाल सुधार गृहबाट फरार भएका एक युवक पुनः चोरी कसुरमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिका 11 सिंहली ज्यामरुङका 19 वर्षीय याकुब नेपालीलाई चोरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो। उनी यसअघि बागलुङ र धादिङमा भएका चोरी घटनामा दोषी ठहर भई बाल सुधार गृहमा सजाय भुक्तान गरिरहेका बेला गत जेठ 25 गते जेन्जी आन्दोलनका क्रममा भक्तपुर स्थित बाल सुधार गृहबाट फरार भएका थिए। प्रहरीका अनुसार असार 24 गते नेत्रावती डब्जुङ गाउँपालिका 4 निवासी मीन बहादुर तामाङको घरमा ताला फुटाई सुनका गहना तथा नगद चोरी भएको सूचना प्राप्त भएपछि प्रहरीको टोली परिचालन गरिएको थियो। अनुसन्धानका क्रममा घटनामा याकुब नेपालीको संलग्नता खुलेपछि प्रहरीले उनलाई जेठ 25 गते पक्राउ गरेको जनाएको छ। प्रहरीले उनको घरमा खानतलासी गर्दा चोरी गरिएका सुन जस्तो पाएर धातुका 4 नौगेडी 3 औठी एक थान मोबाइल फोन तथा नगद 4,100 बरामद गरेको जनाएको छ। पक्राउ परेका नेपाली विरूद्ध मुलुकी अपराध संहिता 2074 अन्तर्गत चोरी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यसअघि उनी बागलुङ नगरपालिका 1 भएको सुन चोरी प्रकरणमा 2 बाल सुधार गृह बस्ने तथा 23,000 जरिमाना तिर्ने सजाय पाएका थिए। त्यस्तै सिद्धले गाउँपालिका 5 भएको 46,580 बराबरको चोरी मुद्दामा पनि दोषी ठहर भई सजाय भुक्तान गरिरहेका थिए। खबरको क्रम बाँकी छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: अनि म यो बाजु अस्ति सम्म यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन न अवस्था काका, यो पसलको त रेडियो धादिङका त विज्ञापन बजिरहन्छ। त्यसो भए म पहिला अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 MHz।
0: विश्राम पछि अब बाँकी खबर। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सीमा सम्बन्धी दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको स्पष्टीकरण दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा मन्त्री खनालले नेपाल भारत सीमाका विभिन्न ठाउँमा क्रस बोर्डर अकुपेशन सीमापार उपयोग उपभोग सम्बन्धी धेरै ठाउँमा विवाद रहेको बताउनुभयो। उहाँले सरकारले सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न नेपाल र भारतका संयन्त्र मार्फत म्यापिङको काम गरिरहेको जानकारी दिनुभयो। सीमा सम्बन्धी विस्तृत विवरण नक्साङ्कन सम्पन्न भएपछि सार्वजनिक हुने उहाँको भनाइ छ। मन्त्री खनालले सीमा क्षेत्रमा दुवै पक्षले आफ्नो उपभोगमा रहेको भूभागमाथि दावी गर्दै आएको बताउँदै प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको भनाई पनि यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनको सन्दर्भसँग सम्बन्धित रहेको दोहोर्याउनुभयो। परराष्ट्र मन्त्री खनालले सीमा विवादको मूल प्रश्न यसको समाधान कसरी गर्ने भन्ने रहेको उल्लेख गर्दै नेपाल भारत सीमा विषय द्विपक्षीय मुद्दा भएकाले ऐतिहासिक सन्धि सम्झौता नक्सा तथा स्थापित आधारमा कूटनीतिक संवाद र वार्ता मार्फत समाधान खोज्न नेपाल प्रतिबद्ध रहेको बताउनुभयो। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिलाई लिएर परराष्ट्र मन्त्रीले दिएको स्पष्टीकरणप्रति आफ्नो दलको असहमति रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा नेता थापाले प्रधानमन्त्रीको घोषणा वा वक्तव्यको रक्षा परराष्ट्र मन्त्रीले गर्ने नभए प्रधानमन्त्री स्वयं रोस्टममा उपस्थित भएर जवाब दिनुपर्ने माग गर्नुभयो। प्रधानमन्त्रीले निरन्तर रूपमा संसदको उपेक्षा र उपहास गरेको आरोप लगाउँदै थापाले यसलाई स्वेच्छाचारिता र अधिनायक वादको संकेतका रूपमा चित्रण गर्नुभयो। उहाँले प्रधानमन्त्रीको कार्यशैलीले देशलाई कुन दिशामा लैजान खोजिएको हो भनी प्रश्न समेत गर्नुभयो। नेता थापाले संसदमा विद्यमान गतिरोध अन्त्यको लागि तीनवटा शर्त अघि सार्नु भएको छ। उहाँको अनुसार प्रधानमन्त्रीले रोस्टममा आएर आफ्नो गल्तीहरू सच्याउनु पर्ने, सभामुखले विवादित अभिव्यक्तिबारे रूलिङ गर्नुपर्ने र राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापतिले आफ्ना सदस्यलाई गल्ती स्वीकार गर्न निर्देशन दिनुपर्नेछ। यी मागहरू पूरा नभएसम्म राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र देशको गरिमाका निम्ति एमालेको संघर्ष चलिरहेको उहाँको भनाइ छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेवेले नेपालले कसैको भूमि मिचेको छ कि भनेर खोज्ने हिँड्ने सत्तापक्षका सांसदहरू देखेर आफू लज्जित भएको टिप्पणी गर्नुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा नेता आङदेवेले मेरो देशले कसैको सीमा मिचेको छैन भनेर हिँड्नु पर्नेमा सत्तापक्षका केही सांसदहरूले नेपालले भारतको सीमा मिचेको हो भनेर नवारणदेखिको बल लगाएर दौड़िराखेको भन्दै आपत्ति जनाउनु भयो। लिपुले कालापानी र लिम्पिया धुरा नेपालको भूमि हो भन्ने कुरा दुनियाँलाई भएको र ती समस्याको समाधान गहन कूटनीतिक संवाद मार्फत टुङ्गो लगाउनु पर्ने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, लिपुले कालापानी र लिम्पिया धुरा हाम्रो हो भन्ने दुनियाँलाई थाहा छ। यही संसदले ती भूभाग सहितको नक्सा पारित गरेको पनि दुनियाँलाई थाहा छ। यो विषयको हल उत्तेजना र आवेशले होइन, संयमित ढंगले गहन संवादको माध्यमबाट कूटनीतिक प्रक्रियाबाट हुनुपर्दछ। सत्तापक्षका कतिपय सांसदहरू नेपालले भारतको सीमा मेचेको हो भनेर पुष्टि गर्न नारणदेखिकै बल लगाएर दौड़िराख्नु भएको छ। नेता देवेले आज सत्ता पक्षकै कारण संसदमा प्रश्न गर्ने क्षमताको समेत ह्रास भइराखेको कारणिक दृश्य देख्नु परेको गुनासो पनि गर्नुभयो। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल एमसीएले आज नुवाकोटमा दुईवटा सब स्टेशन र 297 किलोमिटर लामो विद्युत प्रसारण लाइनको निर्माण कार्य औपचारिक रूपमा शुरू गरेको छ। अमेरिकाको 55 करोड़ डलर अनुदान र नेपाल सरकारको 19 करोड़ 70 लाख डलर अर्थात कुल झण्डै 1.29 अर्ब रूपियाँको लगानीमा कार्यान्वयन भइरहेको यस आयोजना अन्तर्गत रातमाथि र न्यू दमौली सब स्टेशन निर्माण हुनेछ। यसका साथै लप्सीफेदी रातमाथि, न्यू हेटौडा रातमाथि, न्यू दमौली र न्यू दमौली न्यू पुटोल गरी तीनवटा खण्डमा प्रसारण लाइन बन्नेछ। अर्थ मन्त्रालयका सचिव एवं एमसीए नेपाल संचालक समितिका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो आयोजनालाई देशको आर्थिक भविष्यका लागि महत्वपूर्ण लगानी भएको बताउँदै ऊर्जा सुरक्षा र लगानी प्रवर्धनका लागि प्रसारण पूर्वाधार सुदृढ़ पार्न अपरिहार्य रहेकोमा जोड़ दिनुभयो। नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले एमसीसी कम्प्याक्ट मार्फत नेपालको ऊर्जा भविष्यको मेरुदण्ड निर्माण भइरहेको उल्लेख गर्दै भरपर्दो बिजुली, घर परिवार, कारखाना र कृषि क्षेत्रका लागि लाभदायक हुने बताउनुभयो। निर्माण सम्पन्न भएपछि रातमाटे र न्यू दमौली सब स्टेशन नेपालका सबैभन्दा ठूला उच्च भोल्टेज सब स्टेशन मध्ये पर्नेछन्। यस पूर्वाधारले राष्ट्रिय विद्युत ग्रिड सुदृढ़ पार्नको साथै नेपाललाई क्षेत्रीय ऊर्जा बजारमा प्रमुख भूमिकामा स्थापित गर्ने अपेक्षा राखिएको छ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँच मैत्री उपकरणहरू समावेश गरिएका छन्। दृष्टिविहीन निम्न दृष्टि रंग पहचान व समस्या पढ़ाई संबंधी कठिनाई भएका व्यक्ति ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका प्रयोगकर्ताले सरकारी वेबसाइट को सामग्री अझ सहज रूप में प्रयोग गर्न सक्ने गरी सबै सरकारी वेबसाइट में पहुँच मैत्री उपकरण राखिएको सूचना प्रविधि विभागका सूचना अधिकारी प्रकाश दवाड़ीले बताउनु भएको छ। सरकारले गएको चैतमा सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 बुदे कार्यसूचीको बुदा नम्बर 30 सरकारी एप तथा पोर्टललाई अपाङ्गता भएका व्यक्ति र कम प्राविधिक ज्ञान भएका नागरिकले पनि चलाउन सक्ने गरी सरल बनाउने उल्लेख छ। सरकारी वेबसाइट खोलिसकेपछि तलपट्टि मध्यभागमा एक्सेसिबिलिटी टुल आइकन भेटिन्छ। यो सुविधाबाट प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार वेबसाइटको स्वरूप तथा सामग्री समायोजन गर्न पाउनेछन्। जस्तै सजिलैसँग अक्षरको आकार सानो वा ठूलो बनाउने, वेबसाइटमा रहेका अक्षर तथा शब्दहरू र पृष्ठभूमि बीचको भिन्नता बढ़ाएर सामग्री स्पष्ट रूपमा देख्न सहयोग गर्ने जस्ता टुलहरू त्यहाँ राखिएका छन्। दक्षिण अफ्रिकामा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा 12 जनाको ज्यान गएको छ। जोहानेसबर्ग शहरको पूर्वमा रहेको क्लिभल्यान्डको एक बस्तीमा हिजो राति भएको गोलीबारीमा अन्य 9 जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। जम्पर्स अनौपचारिक बस्तीमा भएको आक्रमणपछि प्रहरीले 10 जना भन्दा धेरै संदिग्धको खोजी शुरू गरेको छ। आक्रमणको उद्देश्य अहिलेसम्म थाहा भएको छैन। दक्षिण अफ्रिका विश्वको सबैभन्दा उच्च हत्या दर भएको देश मध्ये एक हो। दक्षिण अफ्रिकामा औसतमा प्रतिदिन झण्डै 60 जनाको हत्या हुने गरेको छ। दक्षिण अफ्रिकी बन्दुकधारी संघका गिदोन रुबर्टले उद्धृत गरेको तथ्याङ्क अनुसार दक्षिण अफ्रिकामा कानूनी रूपमा राखिएका झण्डै 30 लाख हतियार छन् र कम्तीमा त्यति नै संख्यामा इजाजत पत्र बिनाका हतियार छन्। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य मुख्य खबर पुनः एकपटक। गल्छी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि राय सुझाव संकलन कार्यक्रम सम्पन्न। बाल मैत्री र जनचाहना अनुसार नीति तथा कार्यक्रम निर्माण गर्नुपर्नेमा जोड़। धारीको पौवामा खानेपानी आयोजनाका सब इन्जिनियरमाथि कुटपिट। जेएनजी आन्दोलनका क्रममा बाल सुधार गृहबाट फरार भएका एक युवक धादिङमा पुनः चोरी कसुरमा पक्राउ। र प्रधानमन्त्रीले नै संसदमा स्पष्टीकरण दिनुपर्ने एमालेको माग। एमसीए नेपालले 2 सब स्टेशन र 297 किलोमिटर प्रसारण लाइनको काम शुरू गर्यो। यसका साथै अहिलेलाई खबर यति नै। भोलि बिहान 6:45 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म रेक बिदा हुन्छु। नमस्कार।

0: होइनै बुढा, चार बार पनि मजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ मिसिना रहेको सलाम अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर। अनि तपाईँ?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
0: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860226260।
4: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
5: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
4: उता हेर त भान्जा,
5: हेरे आछु त मामा।
4: के देखौ त भान्जा?
5: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
4: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब काठमाडौँ साठमाडौँ गइँदैन, धादिङदेखि बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
6: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङदेखि बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
7: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 0102509017, 9705107778।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।